0: सामुदायिक सूचना नेटवर्क CIN
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहीबार, सेप्टेम्बर 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा प्राणीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विशौं एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराटेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम, पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मातहतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ। सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट 3 दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। 2 वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 वटा विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 वटा नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1 बजेर 15 मिनटका लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढेर सुनाउनुहुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 वटा संसदीय समितिका बैठक पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय संवादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
6: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोशिश आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुती, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुङ्गोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ी पछिको पुनर्स्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फणीन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान पर्यटन प्रवर्धन आर्थिक गतिविधिको विस्तारसँगै काठमाण्डु केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व यूरोप अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। बटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुतपाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतपाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुतपाक उद्योग बज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यसक्रममा अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्षसहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घर दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाए अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। इस्रायली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको बाधी उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोकेको हो।
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
6: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
6: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
6: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने, महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्। ती कुराहरूमा पनि ध्यान दिनु पर्यो।
0: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहोला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
6: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बालबालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आजदेखि 3 दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो, प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र 5 संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने। कराते पर नेपाललाई कास्य
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा विभिन्न विषयमा समसामयिक राजनैतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका दुई चार टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भूराजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई लिएर प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518573।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढी हेर त लाऊ,
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण चिबल सिन्हा,
0: सम्पर्क मोबाइल 9741-01-3429।
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।

4 बजेर 27 मिनट 40 सेकेन्ड देखि साँझको 5 बजेर 58 मिनट 19 सेकेन्ड सम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचरमा सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा, यस्तै गरेर मंगल कर्कट राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। धनिष्ठाको चौथो चरण नाम आउँछ गेहबाट, नाम आउँछ गेश बहादुर, गेश प्रसाद अथवा गेह लक्ष्मी, नाम आउँछ मध्यनारी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन आज लक्ष्मीको कृपा प्राप्त हुनाले मन नगद धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। श्रमको उच्च मूल्याङ्कन हुनाले आमदानी पनि बढ्ने खालको योग पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन कर्मस्थानका प्रेरक तत्व बढ्नाले कर्म साधना सिद्ध हुँदै जाँदैछन्। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार व्यवसायमा लाग्ने होला विशेष फाइदा होला। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन मेहनतले पदीय जिम्मेवारी दिलाउनेछन्। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। अध्यात्मिक भाग जागृत हुनाले परोपकार मन जानेछ र धेरैले कामको पनि तारिफ गर्दै जानेछन्। शुभ चिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम नाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मिथुनलाई आजको दिनमा निकै नै देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरनाले समस्या पर्नेछ। आयसत कमजोर बन्द जानेछन् भने फजुल खर्च पनि बढ्न सक्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनुहोला। चुनौती फिर्ति अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा केही काम बन्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले विशेष गरी सुझबुझका साथ काम लिनुहोला। योजना बिना यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आमदामी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। व्यापार व्यवसायले मनका आमदामी दिलाउनेछन्। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवार जनसँगको साथले नयाँ आशा जगाउने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि प्रतिस्पर्धीले भविष्यको बाटो देखाउँदैछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। मेहनतले प्रतिस्पर्धीको दौड समेत जिताउन सक्छ। रोकिएका कामले पनि विशेष गरी मेहनत गराउनेछन् र फाइदा पनि दिलाउने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निरखता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर पनि हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन गलत व्यक्तिको विश्वास गर्दा शुरूमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। परिस्थिति अनुसार निर्णय लिन सक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा विस्तारै लाभ हुने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मूल लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइन्छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। व्यापारमा फाइदै फाइदा हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अध्ययन र लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुक्रका समाचारले उत्साह जगाउनेछन्। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदामा का सम्झौताहरू गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जानेछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन रमाइलो जन्मभएको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगी भेटिने जानेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व कुशलता प्रदर्शन गर्ने अवसर प्राप्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नाले अर्थभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दोधुप गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी पाउन सकिन्छ तर व्यवसायले नोक्सान समेत पुर्याउन सक्छ। सावधान रहेर लगानी गर्नुहोला। नामदाम इनामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा विशेष खर्चमा कन्ट्रोल गर्नुहोस्। आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ हुन सक्छ। केही परोपकारी काम सम्पादन गर्न पनि सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: रवि सम्बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् 9845275223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: दुई हजार छियालिस साल माघ
0: महिना 22 गते समय भन्नुहोस्
1: बिहानको 7 बजे
0: हो।
1: हजुर,
0: 2046 साल माघको 22 गते बिहानको 7 बजे जन्म। जन्म कुन जिल्ला भएको हो तपाईँको?
1: सिन्धुली।
0: सिन्धुलीको जिल्लामा जन्म, आइतबार हो।
1: हजुर
0: ल, सुन्नुहोस् है त।
1: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा तपाईँको 2046 साल माघ शुक्ल पक्षको 9 तिथिमा जन्म, आइतबारको दिन। राशि चाहिने वृष राशि, नाम आउँछ एकारत्न भन्ने नाम आउँछ है, नराम्रो। यही हो अन्तिनाडी राक्षस गण परेको छ तपाईँको, घातकमा परेको छ तिथि तपाईँको लागि चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक भन्छ। मांगलिक हुनुहुन्छ, अलिकति दाम्पत्यमा बाधा आउँछ, छिटो रिसाउन मन लाग्छ तपाईँलाई, पेटमा समस्या हुन्छ, अलिक विशेष सावधान रहनुपर्छ। विदेश यात्रा राम्रो, सरकारी क्षेत्र राम्रै देखिन्छ तपाईँको लागि चाहिँ। मंगलबारको दिन तपाईँले व्रत बस्ने अनि आइतबारको दिन नुन नखाने, एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच तपाईँले लाउने, यो गर्नै पर्छ, नगरिकन हुँदैन। तपाईँले तपाईँको बहुविवाहको योग परेको छ, श्रीमान श्रीमती ग्रह अलि मिल्दैन, विचार मिल्दैन, श्रीमती अलि कडा स्वभावकी पाउने ग्रह परेको छ होइन, त्यस्तो ग्रह दशाहरू परेको छ यहाँबाट हेर्दाखेरि। अरू त नराम्रो छैन, अरू त ठिकै ठिकै राम्रो राम्रो देखिन्छ। तपाईँ 2046 साल भन्नुभएको, अहिले तपाईँ 37 वर्ष पुरा भएर अब 38 लाग्ने होइन, फागुनदेखि अहिले ग्रह तपाईँलाई उल्का भन्ने ग्रह चलेको छ, एउटा ग्रह बृहस्पति छ तपाईँको, उल्का 42 वर्षसम्म उल्का छ, यसले व्यवहार बिगार्न सक्छ, आफ्नो आफन्तसँग मनमुटाव हुने, ऋण लाग्ने अनावश्यक रूपमा है, कसैलाई तपाईँले पैसा सापट्टि दिनुभयो भने फिर्ता नआउने, कसैसँग सापट्टि लिनुभयो भने तिर्न नसकिने, अनि त्यसपछि मन चञ्चल रहने, यो गरौँ कि त्यो गरौँ कि यो गरौँ कि त्यो गरौँ कि भन्ने, लगानी गर्ने, पैसा डुब्ने, पैसा फस्ने बेला भएको भएर अहिले तपाईँले विशेष सावधान रहनु, रत्न कवच लगाउनु, त्यसपछि मुख बार्नु, आइतबारको दिन नुन नखाने, मंगलबारको दिन गणेश चौथी मंगल चौथीको व्रत बस्ने काम गर्नु, धेरै कुरामा तपाईँलाई सुधार र धेरै कुरामा राम्रो भइहाल्छ। शान्ति स्वस्ति गरेर मात्रै हुँदैन, तपाईँलाई हुँदैन, किनकि तपाईँको ग्रह बिग्रिएको छ धेरै नि,
1: तपाईँ
0: नाङ्गरी पनि हुनुहुन्छ, सूर्य ग्रहणको योग पनि परेको छ होइन, अनि त्यसपछि विवाहमा दाम्पत्यमा बाधाहरू पनि छ, विवाह गर्दा श्रीमान श्रीमती ग्रह मिलेको पनि छैन होइन, त्यो भएर यसको रत्न कवच लाउनु पर्छ, रत्न कवच लगाएर मुख बार्नु, तपाईँलाई धेरै कुरामा राम्रो भइहाल्छ, समस्या आउँदैन है। उहाँको फोन काटियो है, उहाँले फोन गर्नुभएको थियो हामीलाई, सिन्धुली जिल्ला दुधली नगरपालिकाबाट फोन गर्नुभएको थियो, उहाँको फोन चाहिँ डिस्कनेक्ट भयो। तपाईँ पनि फोन गर्न चाहनुहुन्छ, फोन गर्नु, धेरैजनाले फोन गर्नुहुन्छ कार्यक्रममा, कसैको फोन लाग्छ, कसैको फोन लाग्दैन, फोन नलाग्ने हाम्रा श्रोताहरूले नरिसाइकन फेरि पुनः कोसिस गर्दै गर्नुहोस्, लागिहाल्छ एक न एक दिन लाग्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
2: हेलो
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म गोर्खाबाट
0: गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
2: हजुर मेरो धनकुमारी
0: धनकुमारीजी बोल्दै हुनुहुन्छ गोर्खा जिल्लाबाट
2: हजुर
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गोर्खातिर
2: दिनकै सुन्छ कार्यक्रम त अब फोन गरेर फोनै लाग्दैन मैले हिजो अस्ति पनि गरेको गरेको थियो पचास चोटि पनि बढी गरे होला लागेन भोल आज लाग्यो
0: आज भोल लाग्यो अनि गोर्खा कुन ठाउँबाट फोन गर्नुभएको
2: हजुर यता मकै सिंह
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ
2: मेरो त्यो नातिको बारेमा चाहिँ
0: नातिको जन्ममिति भन्नुहोस् त
2: 2080 साउनको 25 गते
0: हजुर
2: बिहिबार
0: हजुर
2: अनि रातिको 10 बजे भरतपुरमा अपरेसन गरेको
0: रातिको 10 बजे हो
2: हजुर
0: ल ठिक छ अनि बिहिबारको दिन जानुभयो हो नि
2: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर
2: हजुर
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2080 साल श्रावण कृष्ण पक्षको दशमी तिथि पर्दो रहेछ बिहिबारको दिन वृष राशि नाम आउँछ विकास भन्ने नाम आउँछ नारायणको है
2: विकास
0: हजुर के नाम राख्नु भएको छ नारायणमा
2: खै नाम त खै केलबिनको भनेर सुनेको थिएँ मैले
0: के भन्नुभयो
2: केलबिन
0: तेलबिन
2: केलबिन
0: हजुर तेलबिन बोलाउने नाम हो बुवा आमाले राख्नु भएको कि गुरुले राख्नु भएको
2: है राखे हो कि बोलाउने नाम बोलाउने हो कि म त्यति सोधे नि छैन फेरि तेलबिन भन्छ के भन्नु चाहिँ
0: हजुर बाबुको नाम विकास आउँछ नारायणको नाम वृष राशि
2: विकास भन्नुभयो
0: हजुर अन्तरी नरगण परेको छ बाबुको घातकमा तिथि परेको छ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ गुरु चण्डल योग परेको छ अलिकति नसामा खुट्टामा समस्या हुने स्वास्थ्यमा यो देखिहाल्छ है बाबुको
2: स्वास्थ्यमा त्यस्तै समस्या भइरहन्छ नि खोकी लाग्यो नि अनि औषधि खाउन्जेल सन्त हुने फेरि खानु छोड्यो फेरि लाग्ने त्यस्तै भइरहेको
0: हजुर गुरु चण्डल योग र नाग दोष परेको छ यसपछि रत्न कवच पाउँछ हामीसँग नागदोषको रत्न कवच लगाइदिनु भयो भने स्वास्थ्य हेल्थ राम्रो हुन्छ अनि शरीर पनि अलिक बलियो र मजबुत हुन्छ है बाबुको लागि चाहिँ ग्रहहरू अहिलेलाई ठिक छ ग्रहहरू त्यही स्वास्थ्यमा मात्रै नराम्रो देखियो अरू त ठिक छ गुरु चण्डाल योगले पढाइमा असर गर्छ पढ्न मन नलाग्ने अलि धेरै पैसाहरू खर्च भइराख्ने बाबुको नाममा होइन पैसाहरू धनहरू नासिराख्ने खर्च भइराख्ने दशाहरू पनि परेको देखाउँछ सरकारी क्षेत्र सरकारी जागिर बाबुको लागि राम्रो देखिन्छ नराम्रो छैन ठिक छ बाबुको त्यस्तै नराम्रो छैन रत्न कवच एउटा लगाइदिनु भयो भने स्वास्थ्य राम्रो हुन्छ नाक दोष पनि राम्रो हुन्छ अनि त्यसपछि
2: रत्न कवच लाउनै पर्छ है
0: लाउनु पर्छ नलगाइकन हुँदैन यो त बाबुले पहिल्यै लाउनु पर्थ्यो क्या अनि त्यसपछि बाबुले बिहिबारको दिन अथवा एकादशीको दिन चोखो खाने अथवा बेसार दान कुनै मठ मन्दिरमा गएर पण्डितजीलाई बेसार दान गर्ने पहिलो कपडाहरू दान गर्ने पहिलो दालहरू दाल दान गर्ने तपाईँले बाबुको नाम पारेर बाबुलाई सँगै लिएर गएर गराउनु है
2: हजुर
0: बिहिबार अथवा एकादशी है यो काम गराइहाल्नुहोस् तुरुन्तै राम्रो भइहाल्छ
2: म त्यही सोध्नु क्या त्यसको समस्या त्यही त नि त्यही भइरहेको त्यो अस्ति नै बडा मैले फोन गरेर फोनै नलागेर बल्ल आज चाहिँ लाग्यो
0: हजुर कार्यक्रममा धेरैजनाले फोन गर्नुहुन्छ नि त त्यही भएर हो अरू केही कुरा सोध्न मन लागेको छ
2: हजुर होइन त्यही नै हो त्यहीको लागि यसो सोध्नु
0: नातिको लागि स्वास्थ्यमा एकदम ख्याल गर्नुपर्छ है
2: हजुर त्यसो भए त्यो रत्न कवच लाउनु पर्छ है
0: रत्न कवच लाउनु पर्छ त्यसो भए 10 बजेपछि फोन गर्नु म बनाएर पठाइदिउँला है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो अब फेरि 16 श्राद्ध पनि सुरु हुँदैछ फेरि हो कि होइन भन्नुहोस् त अब के सुरु हुँदैछ भन्दा 16-7 सुरु हुँदैछ। 16-7 भनेको चाहिँ तपाईँको असोज महिनाको कृष्ण पक्षमा 16-7 हुन्छ, असोज महिनाको शुक्ल पक्षमा दशैं हुन्छ क्या, जहिले पनि है। 16-7 चाहिँ तपाईँको 11 गतेदेखि सुरु भयो 16-7। प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, त्यो भएको रहेछ है। अनि त्यसपछि विशेष ख्याल गर्नु होला यसमा, तपाईँहरूले ख्याल नगरिकन हुँदैन, समस्या हुन्छ, बाधा हुन्छ, रोकावट आउँछ है, त्यही भएर एक कुरामा ध्यान दिनु, अरू त्यस्तो नराम्रो छैन। 16-7 बेलामा चोखो, फेरि कसैले भन्नुहुन्छ मेरो त बुवा आमा हुनुहुन्छ के को 16-7 हामीलाई पनि भन्नुहुन्छ, कसै कसैले नबुझ्नुहुन्छ के, 16-7मा सबैको लागि गर्ने हो हामीहरूले। पितृ खुसी हुन्, पितृले हामीलाई दुःख नदिउन्, पितृ दोष भाकाले झन् धेरै गर्नुपर्छ है। अनि 16-7मा श्राद्धहरू गर्ने गर्नु भएको छैन भने सुरु गर्नुपर्छ श्राद्ध गर्न पनि। गुरुहरूसँग सल्लाह गर्नुहोस्, गुरुबा मैले 16-7को गरेको थिइनँ योभन्दा पहिला, अब के गर्ने भनेर गर्नुपर्छ। 16-7को श्राद्ध भनेको जस्तै आमा बित्नु भएको छ भने, बुबा जीवितै हुनुहुन्छ भने 16-7 गर्न मिल्दैन है। यदि बाबा बित्नु भएको छ, आमा जीवित हुनुहुन्छ भने 16-7 गर्न मिल्छ होइन। जस्तै 16-7मा तपाईँको चाहिँ कसैको मृत्यु भएको थियो भने त्यो बेलामा 16-7को पार्वण श्राद्ध विधि हुँदैन होइन, त्यसको एका पार्वण हुन्छ। यो सबै कुराहरू विविध छन्, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला पनि भन्न चाहे मैले चाहिँ तपाईँहरूलाई। केही कुरा बुझ्नु भएन, जानकारीहरू चाहियो भने विशेष जानकारीहरू म तपाईँलाई गराउनेछु। जस्तै गरी 16-7मा रजस्वला भएर यदि जुठो परेर अथवा सुत्केर परेर यदि 16-7 चाहिँ रोकियो भने अष्टमी तिथिमा गर्नु, औँसीमा गर्नु है, श्राद्ध गर्दाखेरि चाहिँ अष्टमी तिथिमा गर्न मिल्छ अथवा औँसी एकदम राम्रो भइहाल्छ हो कि होइन। अनि कसैलाई थाहा छैन, तिथि थाहा छैन भने अष्टमीमा पनि गर्न मिल्छ र औँसीमा पनि गर्न मिल्छ श्राद्ध चाहिँ। तिथि नै थाहा छैन कहिले हो कहिले बित्नु भएको, जसैले बुवा बित्नु भएको छ भने बुवाको मुख हेर्ने दिन गर्नुहुन्छ तपाईँले तिथि श्राद्ध एकदृष्ट भने, अरूको पनि तिथि गर्दाखेरि चाहिँ औँसीमै गर्नु, 16-7को पनि श्राद्ध गर्नुपर्छ क्या। बरु के भन्छ शास्त्रले भने, बरु देवी देवताको पूजापाठ नगर, देवी देवताको लागि खर्च नगर, तर पितृको लागि खर्च गर, पितृले आशीर्वाद दिन्छन् भन्छ। त्यही भएर भनेछ नि त उखान छ एउटा क्या, देवताले दिए पनि पितृले हरेर लान्छन् भन्छ है, के थाहा छ नि तपाईँहरूलाई, यसमा ख्याल गर्नु होला भन्न चाहे। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा नगरपालिका, कहाँबाट भन्नुभयो? हजुर हजुर। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको। कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले? दैनिक हजुर। छोराको जन्ममिति भन्नुहोस् त कति हो? हजुर छोराको जन्ममिति
2: 2063
0: साल
2: 7 महिना 21
0: गते 8:30 2063 साल, अनि त्यसपछि 7 महिना 21 गते 8:30 बेलुका हो। ल, जन्म कुन जिल्ला हो? बाबुको भन्छ है, 2063 साल मङ्सिर कृष्ण पक्षको मंगलबार तृतीया तिथिमा जन्म, वृष राशि, रोहिणी नक्षत्रको तेस्रो चरण, नाम आउँछ बाबुको विमल भन्ने नाम आउँछ है, नरानको नाम विमल, वृष राशि पर्छ है, अन्तिनाली नरगण परेको छ। बाबुको घातक तिथि पञ्चमी दशमी पूर्णिमा तिथि हो, शनिबार घातक हुन्छ, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक हुन्छ है बाबुको। ग्रह दशा भाग्य राम्रा छन्, नराम्रा छैन, सूर्य बिग्रिएको छ, आइतबारको दिन नुन खानु हुँदैन, विदेश असाध्यै राम्रो छ, बाबुको पढाइ पनि त्यति राम्रो देखिन्छ तर त्यति पढाइ पनि गर्न नसक्ने देखिन्छ, दाजुभाइसँग ग्रह नमिल्ने, दाजुभाइ नफाप्ने दशा पनि परेको देखाउँछ। अहिले दशा बाबुको धान्या र अर्को ग्रह राहु, विदेश लाने ग्रह छ, विदेश जाने ग्रह छ। अहिले राहुले चाहिँ पढाइ बिगार्छ, बुद्धि राम्रो हुँदैन, छिटो रिसाउन मन लाग्छ राहुले चाहिँ। सूर्यले गर्दा, सूर्य निचो छ, आइतबारको दिन नुन खानु हुँदैन होइन। अब अलिक धेरै नै गाह्रो छ भने चाहिँ रत्न कवच लाउनु पर्छ, नाग दोष परेको छ है। रत्न कवच चाहियो भने भन्नु, 10 बजेपछि फोन गर्नु, म बनाएर तपाईँ घरैसम्म पुर्याइदिन्छु। बाबु कपडामा राखिदिने अहिले बानी र यसले पनि बाबुलाई राम्रो
2: समर कस्तो छ, बाबुको विवाहको लागि कस्तो
0: विवाह गर्नको लागि चाहिँ माङ्गलिकसँग विवाह गर्नु भएन, औँसी पर्या केटीसँग विवाह गर्नु भएन, जुराएर हेराएर विवाह गर्ने हो नि त। जुराउने हेराउने, हजुर, जुराउने हेराउने अनि त्यसपछि टक्क पारेर विवाह गराउनु है, त्यसले राम्रो पनि हुन्छ, समस्या पनि हुँदैन, बाधाहरू पनि हुँदैन। एकपटक जुराउनु पर्छ विवाहको लागि चाहिँ, नजुराइकन त मैले ठ्याक्कै भन्न त मिल्दैन, हो कि होइन? त्यो छ, अरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनु पर्दैन, ग्रह राम्रा छन् है। अहिले चाहिँ अब अलिक स्वास्थ्यमा समस्या आइराख्यो भने, कम भएन, सुधार भएन भने रत्न कवच लगाउनु पर्छ, त्यो सम्झिराख्नु होला। अब आइतबारको दिन चाहिँ नुन नखाने भन्नु बाबुले उहाँ है, आइतबारको दिन चाहिँ नुन नखाने बाबु, नुन खाइस भने त राम्रो हुँदैन रे। अनि बिहान उठ्ने, यसो नुहाइधुवाइ गर्ने अथवा हातमुख धोएर भगवान श्री सूर्यलाई यसो नमस्कार गर्ने, सकिन्छ भ्याइन्छ छ सम्भव हुन्छ भने जल चढाउने सूर्यलाई बिहान होइन, अर्घ चढाउने है।
2: त्यस्तो कुरो कसैले भन्छ कि यो धानी खाएको त्यो उठिन्छ भन्ने सुनाएको छैन,
0: त्यस्तो होइन, ग्रहले गर्दा त्यस्तो शरीर कमजोर भएको के, नाग आएको क्या, शरीरमा नाग छन् हो, त्यो भएर नाग भएको त्यस्तो भएको हो, शुद्ध शुद्धि गर्नुपर्छ धेरै नि, त्यो भएर भनेको छ मैले। अरू त्यस्तो नराम्रो छैन, चिन्ता नगर्नु, ग्रह राम्रा छन्, ग्रह बलिया छन्, उन्नति राम्रो छ, प्रगति राम्रो छ है, चिन्ता गरिराख्नु पर्ने जरुरत छैन है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98-451-75-223 र 98-056-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यता पर्सागढीबाट सुनिता।
0: पर्सागढीबाट सुनिताजी, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मैले आफ्नो श्रीमानको। हजुर,
0: श्रीमानको जन्ममिति भन्नुहोस्, कति हो?
2: 2034 साल।
0: 2000 कति साल?
2: 34।
0: 2034
2: हजुर।
0: अनि
2: साउनको 5 गते।
0: साउनको 5 गते
2: हजुर, बुधबार रातिको 8 बजेबाट 8:30 बजेसम्म भन्नुहुन्छ।
0: 8 बजे 8:30 बजेसम्म
2: हजुर,
0: रातिको। जन्ममा कुन जिल्ला भएको?
2: पर्सा जिल्लामै हो।
0: पर्सा जिल्ला कतिको सुन्नुहुन्छ? पर्सा जिल्लातिर कार्यक्रम
2: सर।
0: 2000 कति साल?
2: 34।
0: 2034
2: हजुर।
0: अनि
2: साउनको 5 गते।
0: साउनको 5 गते

0: ठ्याक्कै मिल्दो रहेछ हजुर.
1: हजुर
0: ठ्याक्कै मिल्दो रहेछ हजुर.
1: ठ्याक्कै मिल्दो रहेछ. अब श्रीमानको मिल्छ कि मिल्दैन ठ्याक्कै भन्नु है.
0: हस्
1: ल श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2034 साल असार शुक्ल पक्षको बुधबारको दिन जन्म पञ्चमी तिथिमा जन्म भएको छ. सिंह राशि पूर्व फाल्गुनीको चौथो चरण नाम आउँछ टूबाट नाम आउँछ टुकाराम अथवा टुक बहादुर अथवा टीकाराम पनि नाम आउन सक्छ है. मध्यकाली नरगण परेको छ. घातकमा तिथिहरू छन् तृतीया अष्टमी त्रयोदशी शनिबार घातक नम्बरमा दश नम्बर राशिमा कन्या राशि पर्छ. बुढाबुढीको ग्रह मिल्दो रहेछ क्या तपाईँहरूको. अलिक ग्रह नमिल्ने ग्रह छ. तपाईँको श्रीमानको बहुविवाहको योग परेको छ. माङ्गलिक पनि हुनुहुन्छ. तपाईँ पनि कडा कडा स्वभावकी हुनुहुन्छ हो कि होइन. पेटमा समस्या हुन्छ तपाईँको श्रीमानलाई. पेटमा स्वास्थ्यमा समस्या हुन्छ. यसमा विचार गर्नु होला. अनि त्यसको विदेश असाध्यै राम्रो. सरकारी जागिर त झनै राम्रो. आर्मी पुलिसमा जागिर खाने ग्रह छ ठ्याक्कै भन्दाखेरि चाहिँ. तर काल सर्पयोग पर्व धेरै काममा रोकावट मात्र आइराखेको छ क्या.
0: हजुर हजुर. विदेश गएर राम्रो भएन. फर्किनु भयो उही बेलामै
1: हो. यो काल सर्पयोगको रत्न कवच नलगाएसम्म एउटा काममा थिर हुनु हुँदैन मान्छे. र जब जब फाइदा हुन खोज्छ तब तब नोक्सान भइहाल्छ. हो यस्तो ग्रह परेको छ है.
0: हजुर
1: त्यही भएर एकदम ख्याल गर्नु पर्यो तपाईँहरूले.
0: उहाँको र मेरो गुण कति मिल्छ र मिल्दैन त्यो पनि हेराउनु मिल्छ र
1: मिल्छ. अहिले के गर्दै हुन्छ तपाईँको श्रीमानले.
0: यस्तै हो खेती किसानै हो.
1: विदेशमा भैँसी पनि हुन्छ. विदेश पठाइदिनुहोस्. विदेश राम्रो हुन्छ. उहाँको कालो सर्पयोग छ कि. कालो सर्पयोग त मान्छेलाई सक्छ नि. यसले त हुँदै हुँदैन. कालो सर्पयोग परेको मान्छे त धेरै दुःख गर्ने सुख थोरै हुने. अनि पैसा कमाई हुन्छ. बचत एक रुपियाँ हुँदैन
0: है.
1: हो यस्तो समस्या भएको छ कि छैन.
0: हो
1: तपाईँको जन्मति भन्नुहोस् त मिल्छ मिल्दैन.
0: मेरो 2034 साल.
1: 2034 साल
0: माघ महिनाको 28 गते.
1: हजुर समय
0: चाहिँ आमाले घामको झुल्कोमा घर लिप्ता लिप्तै ढोकाको ढोकामै जन्मिएको अरे. सरेर भन्नुहुन्छ
1: बिहान होइन.
0: बिहान 7 बजीतिर भन्नुहुन्थ्यो कि लगभग. चिना छैन.
1: हजुर हजुर म हेरिहाल्छु है. तपाईँको कस्तो रहेछ है त ग्रह दशा तपाईँहरूको. अब तपाईँहरूको ग्रह दशा हेर्नु पर्यो. तपाईँको शुक्रबारको दिन जन्म हो.
0: हजुर
1: त्यही त नि. तपाईँ शुक्रबारको मान्छे. अब गुण 25 गुण आछ है. असाध्यै राम्रो गुण हो 25 गुण भनेको. ग्रहको मैत्री मिलेन. सूर्य र शनि अलि मिल्दैन मेरो खाँदैन है. तपाईँ माङ्गलिक हुनुहुन्न. उहाँ चाहिँ अलि माङ्गलिक हुनुहुन्छ. बुढाबुढीको ग्रह चाहिँ अलि मिल्दो रहेछ क्या. तपाईँको दुवैजना उस्तै. तपाईँहरू कसैलाई दोष दिने ठाउँ छैन. मैले तपाईँले बिजनेस व्यापार गर्नु है. यसले तपाईँलाई राम्रो हुन्छ. अनि भैँसी पालन पनि तपाईँको लागि राम्रै देखिन्छ. त्यस्तो नराम्रो छैन. अलिकति नसामा पाइल्स ग्यास्ट्रिक सम्बन्धी समस्या देखिन्छ है. ठिक छ ग्रह. त्यस्तो नराम्रो देखिनँ मैले. तपाईँको राम्रो छ ग्रह. तर बुढाबुढीको ग्रह मेल खास छैन. माङ्गलिक हुनुहुन्छ उहाँ चाहिँ. उहाँले मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुपर्छ. अब ग्रह दशाहरूबाट हेर्दा उहाँलाई कालो सर्पयोग परेको भएर अलिक धेरै सङ्घर्ष गर्ने अलिक धेरै दुःख गर्नुपर्ने दशाहरू परेको देखाउँछ यहाँबाट हेर्दाखेरि. यसको लागि रत्न कवच नै आवश्यक छ. रत्न कवच लगाइदिनुहोस्. उहाँलाई राम्रो हुन्छ. समस्याहरू कम हुन्छ. पैसा खर्च कम गर्नु पर्यो. दुवैको हातबाट पैसा धेरै खर्च हुन्छ क्या. खर्च नगर्ने खर्च कम गर्ने. पहिला जस्तै भैँसी पाल्नु भएको छ. कतिवटा भैँसी पाल्नु भएको छ.
0: भैँसी 3-4 ठुकुर. यसो स्वास्थ्य समस्याले बेचेर अब त एउटा अनि गाई दुईटा.
1: गाई दुईटा छ. हो अब त्यसमा चाहिँ पैसा डेरीबाट आउँछ पैसा कि घर घर बेच्नु दुध.
0: होइन गुरु डेरीमै जान्छ. उहाँ होल्डर सदस्य नै हुनुहुन्छ.
1: डेरीमा जान्छ. डेरीबाट आउने बित्तिकै पैसा जस्तै उदाहरणको लागि एक महिना

0: सरी दुध बेच्दाखेरि उदाहरणको लागि 30,000 रुपियाँ आयो भने 20,000 लगेर ब्याङ्कमा राखिहाल्ने हो क्या। तपाईँको हातमा पैसा टिक्दैन, हातबाट क्यासको कारोबार कहिल्यै नगर्नु। बुढाबुढीलाई नै क्यासको कारोबार गर्यो अलछिन लागिहाल्छ। पैसा बोकेर बजार नजानु। 10,000 पैसा बोकेर बजार जानुभयो भने 10,000 सकेर आउनुहुन्छ। अब बरु मोबाइलमा बोक्नुहोस्, ई सेवा मोबाइल ब्याङ्किङ हुन्छ। 10,000 रुपियाँको सपिङ गर्न जानु छ भने बरु तपाईँको त्यहाँबाट 8,000-7,000 खर्च होला, 2-3,000 बच्ला होइन गर्नु। पैसा हातमा क्यासको कारोबार कहिल्यै पनि नगर्नु तपाईँहरूले, होइन। अब घरमा सेफ्टीको लागि यसो हरम बिरम औषधि उपचारको लागि यसो 2-4,000 रुपियाँ घरमा लुकाएर राख्नु, अनि अरू पैसा घरमा नराख्नु। 10,000-20,000-100 जम्मा पारेर लगाएर राख्छु नभन्नु, ब्याङ्कमा लगेर 5,000 भए पनि तपाईँको ब्याङ्कमा लगेर जम्मा गर्नु। यसरी जम्मा गर्दै गर्दै गर्दै गर्दै गर्नुभयो भने राम्रो हुन्छ, समस्या आउँदैन है। पैसा जम्मा गर्दाखेरि तपाईँको श्रीमानको खातामा पैसा एकमुष्ट जम्मा नगर्नु, तपाईँको खातामा पैसा एकमुष्ट जम्मा गर्नु। तपाईँको खाताबाट पैसा निक्लिन गाह्रो, श्रीमानकोबाट फुत्त फुत्त निक्लिरहन्छ क्या,
1: बुझ्नुभयो।
0: त्यो गर्नु श्रीमानको लागि चाहिँ मोबाइल ब्याङ्किङ श्रीमानकोमा गर्नु, तपाईँकोमा मोबाइल ब्याङ्किङ नगर्नु। मै ब्याङ्कमा जाने पैसा जम्मा गर्ने, पैसा चाहिँ मोबाइलबाट तपाईँकोबाट झिक्न नमिलोस्, चेक काट्नु परोस् है। हो यसो गर्नु त तपाईँले 2-3 महिना गर्नुहोस् त, अनि त्यसपछि मलाई फोन गर्नुहोस्, कति पैसा बचत हुन्छ तपाईँहरूको। एकदम
1: राम्रो।
0: अरू केही सोध्न छ
1: हजुर? श्रीमानको बाउ बिहा हुन्छ कि हुँदैन, अनि उहाँलाई चाहिँ एकदम रोग त्यस्तै छ, अनि अलि अब भन्नु मिल्दैन, अलिक त्यस्तै त्यस्तै छ, बाउ बिहा हुन्छ र गुरु?
0: मैले भने त तपाईँ दुईजनाको बुढाबुढी ग्रह मिलेको छैन है भनेर भनिन, ग्रह मिल्दैन, तपाईँहरूको विचार मिल्दैन, अहिले मात्रै होइन पहिलादेखि नै हो क्या। तपाईँको श्रीमानको मैले भने त अघि नै बहुविवाहको योग परेको छ, माङ्गलिक हुनुहुन्छ, श्रीमान श्रीमती ग्रह मिल्दैन, मेल खाँदैन, बुढाबुढीको मन चपक्क भएर मिल्दैन, चिसो चिसो रहने, माया पनि हुने, रिस पनि हुने गर्छ है। हो त्यही भएर त भनेको छु त मैले, श्रीमानलाई रत्न कवच पाउँछ त्यो लगाइदिनुहोस् त। रत्न कवच लगाइदिइसकेपछि कति राम्रो, कति सुन्दर हुन्छ, परिवार मिलन हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन भन्ने हो क्या, बुझ्नुभयो। रत्न कवचलाई अहिले 10 बजेपछि फोन गर्नु, तपाईँलाई आवश्यक पऱ्यो भने बनाएर पठाइदिन्छु, लगाइदिनुहोस्, लगाएपछि राम्रो भइहाल्छ है त। हुन्छ राधेश, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो श्रीमानको विषयमा जानकारीको लागि आफ्नो पनि हेराउनु भयो उहाँले। तपाईँ पनि जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9841-75-273 र 9806-75-273 नम्बरमा। तपाईँले हामीलाई दिउँसो फोन गरेर टिकट काटेर पालोमा बसेर पनि हेराउन सक्नुहुन्छ, तपाईँले प्राइभेट रूपमा हेर्नको लागि चाहिँ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जय मसीह तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट रोमीको पुस्तक 2:1-16 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यसकारण अर्कालाई दोष लाउने यही मानिस तिमी जो सुकै भए तापनि केही बहना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठिकसँग पर्छ भनेर हामी जान्दछौ। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको इन्साफबाट उम्कन्छु भने तिमी ठान्छौ? अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र दयाको प्रशस्ततालाई तुच्छ ठान्छौ? तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधको दिनको लागि आफ्नो कठोर र अपश्चातापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ, किनकि उहाँले हरेक मानिसलाई उसको काम अनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। तर झगडालु, सत्यको पालन नगर्ने र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रिस पर्नेछ। खराब काम गर्ने हरेक मानिसमाथि संकष्ट र आपत आइपर्नेछ, पहिले यहुदीमाथि र अन्य जातिहरूमाथि पनि। तर असल काम गर्ने हरेकलाई, पहिले यहुदीलाई अनि अन्य जातिहरूलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ, किनकि परमेश्वरले पश्चात गर्नुहुन्न। सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि हुनेछन्, र व्यवस्था मुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ, किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैन, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसारको काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्नो निम्ति आफै व्यवस्था हुन्छन्। व्यवस्थाले चाहेका कुराहरू आफ्नो हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन् र कहिले समर्थन गर्छन्। यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रीष्टद्वारा मानिसहरूको गुप्त कुराको इन्साफ गर्नुहुनेछ। यो खण्ड हामीले पढेका छौं र यो खण्डमा हामी विशेष गरेर परमेश्वरको धार्मिक इन्साफको बारेमा पौलले यस खण्डमा उल्लेख गरेका छन्। परमेश्वरको धार्मिक इन्साफ र धार्मिक इन्साफ भनेको परमेश्वरले इन्साफ गर्नुहुँदाखेरि सही कुरा गर्नुहुन्छ, ठिक कुरा गर्नुहुन्छ, उहाँको इन्साफमा पक्षपात हुँदैन, उहाँको इन्साफमा तलमाथि हुँदैन। परमेश्वरको इन्साफ भनेको ठिक ठिकसँग हुन्छ। त्यसैले पनि परमेश्वरको धार्मिक इन्साफ भनेर यहाँ शीर्षक पनि राखिएको छ। लेखकले यसरी भन्दछ, यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि केही बहन छैन, किनकि जेमा तिमी अर्कालाई दोष लाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। आज मानिस जातिले अरूको इन्साफ गर्छन्, अरूलाई न्याय गर्नु खोज्छन्, तर आफूले अरूलाई न्याय गर्दाखेरि आफू ठिक हुनुपर्ने ठाउँमा आफू पनि त्यही काम गरिरहेको हुन्छ। त्यसैले यहाँ बाइबलमा स्पष्ट रूपमा बताउँछ कि जसले आफूले जे गर्छ त्यो कुरा अरूलाई नगर भन्छ, त्यो मानिस आफै पनि त्यसमा दोषी ठहरिन्छ। यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठिकसँग पर्छ भनेर हामी जान्दछौ। मानिसहरूले गरेको इन्साफ मिल्दैन, मानिसहरू अरूलाई दोष लाउने, अरूको इन्साफ गर्ने मानिस आफूले पनि त्यही काम गर्छ भने उसले गरेको इन्साफ ठिक हुँदैन, तर परमेश्वरले चाहिँ आफ्नो इन्साफ गर्दा ठिक ठिकसँग गर्नुहुन्छ। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको इन्साफबाट उम्कन्छौ भन्ने तिमी ठान्छौ, अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोराउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? र पौलले प्रश्न गरेका छन्, पौलले यस्तो प्रकारले प्रश्न गरेका छन् कि यहाँनिर के परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोराउँछ भन्ने थाहा नपाएर, परमेश्वरको कृपाले एउटा व्यक्तिलाई पश्चाताप गर्ने मौका दिनुहुन्छ भन्ने कुरा थाहा नपाएर उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्ने काम गर्दछन्। तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधको दिनको लागि आफ्नो कठोर र अपश्चातापी हृदयले गर्दा तिमीहरू आफ्नो निम्ति क्रोध थुपारी रहेछौ, किनकि उहाँले हरेक मानिसलाई उसको काम अनुसार दिनुहुनेछ। परमेश्वरको धार्मिक इन्साफ कसरी हुन्छ भन्दाखेरि परमेश्वरले चाहिँ उनीहरूले गरेका काम अनुसार उहाँले इन्साफ गर्नुहुन्छ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। एउटा व्यक्तिले आफ्नो जीवनमा यस्ता कुराहरूको चाहना गर्छन्, यस्ता कुराहरूको खोजी गर्छन् भने उनीहरूले पनि सही आशीर्वाद प्राप्त गर्नेछन्। तर झगडालु, सत्यको पालन नगर्ने र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रिस पर्नेछ। र यो स्पष्ट छ, परमेश्वरले यस्ता व्यक्तिहरूमाथि क्रोध गर्नुहुन्छ अथवा रिस गर्नुहुन्छ। खराब काम गर्ने हरेक मानिसमाथि संकष्ट र आपद आइपर्नेछ, पहिले यहुदीमाथि र अन्य जातिहरूमाथि पनि। विशेष गरेर दुईटा समूह बाइबलमा हामी देख्छौं, यहुदीहरू एउटा समुदाय छ भने गैर यहुदीहरू अर्को समुदाय छन् यो संसारमा। यहुदीहरूको लागि पनि परमेश्वरले न्याय गर्नुहुन्छ, यद्यपि उनीहरूलाई परमेश्वरको सुसमाचार उनीहरूले पहिले नै सुनेका थिए, उद्धार र मुक्ति उनीहरूलाई दिएकै थियो, तर उनीहरूले यसलाई वास्तव गरेनन् र उनीहरूले ठूलो दण्ड पाउने कुरा पनि यहाँ छ। असल काम गर्ने हरेकलाई पहिले यहुदीलाई अनि अन्य जातिहरूलाई पनि गौरव इज्जत र शान्ति प्राप्त हुनेछ। असल काम गर्ने हरेक पहिले यहुदीलाई र गैर यहुदीहरू दुवैलाई नै परमेश्वरले उनीहरूलाई इज्जत गौरव र शान्ति दिनुहुनेछ, किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न। सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि पारिने पनि हुनेछन् र व्यवस्था मुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ, किनकि व्यवस्था शून्यहरू परमेश्वरको सामुनि धर्मी ठहरिँदैन किनकि व्यवस्था शून्यहरू परमेश्वरको सामुनि धर्मी ठहरिँदैन तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावैले व्यवस्था अनुसारको काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरूको निम्ति आफै व्यवस्था हुन्छन् र उनीहरूको पनि न्याय ठिकसँग गर्नुहुन्छ। व्यवस्थाले चाहेको कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन् र कहिले समर्थन गर्छन् र उनीहरूलाई व्यवस्था नदिएको भए पनि गैर यहुदीहरूले आफ्नो विवेकद्वारा नै ठिक के हो गलत के हो भन्ने कुरा छुटाउन सक्ने हुन्छन्। यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रीष्टद्वारा मानिसहरूको गुप्त कुराहरू इन्साफ गर्नुहुनेछ र यहाँ एक दिन सबैको न्याय हुने नै छ र त्यो न्यायको कुराले सबैको ठिकसँग इन्साफ हुनेछ, न्याय हुनेछ, फैसला हुनेछ। त्यस दिन भनेर यहाँ सम्बोधन गरिएको छ, त्यो दिन जो परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार भनेपछि पौलले प्रचार गरेको सुसमाचार चाहिँ विश्वासद्वारा अनुग्रहबाट यीशुमाथिको विश्वासद्वारा र अनुग्रहबाट तिमीले उद्धार पाएका छौ भन्ने सुसमाचारद्वारा नै अब मानिसको गुप्त कुराहरूको इन्साफ गर्नुहुनेछ। है पौलले प्रचार गरेको सुसमाचार अनुसार यीशु ख्रीष्टद्वारा यीशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वरको यीशु ख्रीष्टबाट अनुग्रह पाएर उद्धार पाएका मानिसहरूलाई यीशुद्वारा नै प्रत्येक मानिसको इन्साफ गर्नुहुनेछ। यहुदीहरूलाई व्यवस्था अनुसार नै इन्साफ गरिन्छ र गैर यहुदीहरूलाई आफ्नो विवेक अनुसार नै इन्साफ गरिन्थ्यो गरिन्छ तर अब यीशु ख्रीष्टलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको इन्साफ चाहिँ यीशु ख्रीष्टद्वारा हुनेछ। त्यसै कारण यीशुलाई विश्वास गरेर जसले आनन्द जीवन पाएका छन् उनीहरूको जीवनमा सबै कुरा अब यीशु ख्रीष्टद्वारा नै इन्साफ हुनेछ। जसले यो सुसमाचार अनुसार विश्वास गरेर पालन गर्दछ र उनीहरू आशिषित हुनेछ, उनीहरूले इनाम प्राप्त गर्नेछन् र उनीहरूको जीवन चाहिँ परमेश्वरको अगाडि इनामको भागीदार बन्नेछन् र जसले यीशु ख्रीष्टलाई सुनेर विश्वास गरेर पनि अनज्ञाकारी भएर उनीहरू जिउँछन् भने पश्चाताप नगरिकन उनीहरू जिउँछन् भने उनीहरूको एक दिन भयंकर डरलाग्दो रूपमा न्याय हुनेछ। यीशु प्रभुले न्याय गर्नुहुँदाखेरि भेडालाई एकतिर बाख्रालाई एकतिर अनि यीशुलाई विश्वास गरेर आज्ञा पालन गर्नेहरू एकतिर र यीशुलाई विश्वास गरेर पनि आज्ञा पालन नगर्नेहरूलाई एकतिर गरेर एक दिन परमेश्वरको राज्यमा जानका लागि एउटा आज्ञाकारीहरू हुन्छन् भने अनज्ञाकारीहरू चाहिँ परमेश्वरको राज्यबाट टाढा जानेछन् र यसरी जीवनमा परमेश्वरसँगको एउटा साँचो इन्साफ चाहिँ प्रभुले गर्नु नै हुनेछ। यीशुमाथि विश्वास गर्नेहरूको इन्साफ यीशु ख्रीष्टले नै गर्नुहुनेछ र यीशुलाई विश्वास गर्ने मानिसहरू इमानदारी भयो भने परमेश्वरको भय मानेर आज्ञाकारी भयो भने उनीहरू परमेश्वरबाट पाउने इनाम उनीहरूले पाउनेछ र परमेश्वरले उनीहरूलाई आशीर्वाद दिनुहुनेछ। आदरणीय श्रोता, येशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र येशुलाई विश्वास गरेर उहाँबाट आनन्द जीवन पाउनुहोस् र उहाँबाट पाएको आनन्द जीवनमा आज्ञाकारी हुनुहोस् र अन्तिम घडीसम्म विश्वासी भइराख्नुहोस् र तपाईँले इनाम पाउनुहुनेछ। र जसले येशुलाई विश्वास गर्नु भएको छैन उहाँहरूले पनि येशुलाई विश्वास गर्नुहोस् र यो भागीदार बन्नुहोस्, यो आनन्द जीवनको भागीदार बन्नुहोस् र येशुलाई विश्वास गर्नुहुनेले आफूलाई आज्ञाकारी भएर आफूले अन्तिम घडीसम्म यो विश्वासको अन्तिम लडाईँ उत्तम लडाईँ लडेर इनाम प्राप्त गर्ने व्यक्तिहरू बन्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउने नै छु अर्को समाज अर्को प्रवचनको सेवा लिएर अनि यहाँहरूसँग हामी फेरि अर्को प्रवचनको सेवा गर्ने नै छौं। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हौस त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98549857।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: पीस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका धेरै माध्यमहरूबाट पनि नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी आइरहेका छौं र युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष प्रसारण यतिखेर भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा हामी प्रधानमन्त्री नियोग प्रस्थान गरिसके पछाडि अब जलवायु परिवर्तनका मुद्दामा प्रधानमन्त्रीले कसरी संयुक्त राष्ट्र संघको महासभामा ड्रिल गर्नुहुन्छ, नेपालको उपस्थिति कस्तो रहन्छ, आजको महत्वपूर्ण विषयलाई पनि हामी आज उठान गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा नेकपा एमाले भित्र ओली राज हावी भएको छ। एमालेमा केपी शर्मा ओलीले शंकर पोखरेललाई बैठकै सञ्चालन गर्न दिएका छैनन् र मोबाइल पनि कार्यक्रममा स्विच अफ गर्न भनिएको छ र जसरी पनि एमालेको नेतृत्व आफै हत्याउने दाउमा यतिखेर केपी शर्मा ओली नै छन्। अध्यक्ष उहाँ नै हुनुहुन्छ तर पार्टी पंक्तिमा चाहिँ जुन किसिमको निराशा र आक्रोश छ त्यसलाई पनि नजरअन्दाज गर्दै केपी शर्मा ओली आफै अगाडि बढ्ने एउटा प्रयत्नमा हुनुहुन्छ। तर केपी शर्मा ओलीले अब एमालेलाई मिलाएर ल्याउन सक्नुहुन्छ त? आजको बहसको मुख्य केन्द्रबिन्दुमा यो पनि रहेको छ। आज नेपाली कंग्रेसले पालिकामा अधिवेशन गरिरहेको छ। नेपाली कंग्रेसको नेतृत्व गगन कुमार थापाले लिइसके पछाडि एक किसिमको उल्लासको वातावरण पनि छ र कंग्रेसलाई एक ढिक्का बनाएर लैजाने गरी निकै प्रयत्न गरिरहनु भएको छ यतिखेर गगन कुमार थापाले। आदरणीय श्रोता, शुक्रबारदेखि भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीमा पहिरो बाढ़ी र डुबानको जोखिम छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि नेउपानेले हिजो संसदमा जुन कुरा उठाउनु भएको छ त्यसको विषयमा पनि बहस र चर्चा यतिखेर व्यापक रूपमा भइरहेको छ। यतिखेर अख्तियारले पासपोर्ट ठेक्कामा 10 अरब रूपियाँ भ्रष्टाचार भएको दावी गरेर मुद्दा चलाए पनि सर्वोच्च अदालतले अर्कै मुद्दामा उक्त ठेक्का कानून सम्मत रहेको भनी फैसला गरेको कुरा यतिखेर व्यापक रूपमा आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ र नेपालको पछिल्लो राजनीतिक अवस्थामा नयाँ राजनैतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी जसरी उदाएको छ यसले देशको गरिमालाई अगाडि राख्न सक्छ त? देशको गरिमा सुशासन समृद्धिलाई अगाडि ल्याउन सक्छ त? जनताहरूको निराशा आशासित हुन सक्छन् त? आजको बसमा हामी कुराकानी गर्दैछौ। रेशमलाल चौधरीले न्यायको अनुभूति भएको बताएका छन्। यतिखेर आदरणीय श्रोता, हिजो मात्र सर्वोच्चले जुन किसिमको फैसला गरेको छ यो विषयमा पनि आजको बसमा हामी चर्चा गर्छौं र पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाको नाममा कार्यकर्तालाई विभाजित गरेको विषय पनि आज आएको छ। आदरणीय श्रोता, यस विषयमा पनि हामी बस र चर्चा गर्छौं। जेएनजी विद्रोहपछि जुन किसिमको विषय यतिखेर बाहिर आएको छ त्यो विषयमा पनि आज हामी देशलाई कसरी समुन्नतितर्फ लैजान सकिन्छ, सुशासनतर्फ लैजान सकिन्छ, यस विषयमा छलफल बहस भएको छ कि छैन यस विषयमा कुरा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपाने र एमाले सांसद गुरू बराल बीच प्रतिनिधि सभाको बैठकमा चर्का चर्की परेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेउपानेले अराजक स्वतन्त्र न्यायपालिका सही नहुने भन्दै न्यायपालिका पुनर्संरचना आजको आवश्यकता भएको बताइरहेका थिए। यतिखेर तपाईँलाई थाहा छ, जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायपालिका माथिको हस्तक्षेप हुन्छ भन्दै उनले प्रश्न गरेका छन्। आदरणीय श्रोता, नेउपानेले यो अभिव्यक्तिप्रति एमालेका सांसद बरालले नियम आपत्ति जनाएका थिए। उनले अभिव्यक्ति रेकर्डबाट हटाउन समेत माग गरेको विषय आजको बसमा हामी उठाउँदैछौ र नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: živeć oni karobar sa cilej sanga. Busy life easy, but now they hurry din. Global smart plus life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 थुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइनी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि न्यौपाने प्रत्यक्ष सम्पर्कमा जोड़िरहनु भएको छ यज्ञमणिजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद
5: के छ अहिलेको अवस्था राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था सरकार सत्ता प्रधानमन्त्री नियोग प्रस्थान गर्नु भएको छ संयुक्त राष्ट्र संघको सभामा नेपालको उपस्थिति कस्तो रहन्छ तयारी कस्तो छ मान्यज्यू
6: ठिक छ अब जे गर्नुपर्ने हो त्यही आवश्यकता हो राष्ट्रको संसारको जे आवश्यकता हो त्यतैतर्फ नेपालले पनि आफ्नो गति लिइराखेका छन्
5: भरपूर तयारी गरेर जानु भएको छ होइन प्रधानमन्त्री संयुक्त राष्ट्र संघमा बोल्नलाई
6: चाहिँ आवश्यकता अनुसारको तयारी छ
5: अब हिजो संसदको दृश्य हेर्दाखेरि चर्का चर्की नै पर्यो नेकपा एमालेका सांसद गुरु बराल र तपाईँको यो के भएको हो तपाईँ चाहिँ अहिले न्यायपालिकामाथि अलिक बढी नै खनिनु भएको छ भन्ने आइरहेछ किन हो मान्यज्यू
6: न्यायपालिकामाथि खनिएको होइन न्यायपालिकालाई जोगाउँ न्यायपालिका बचाउँ न्यायपालिकाको चाहिँ स्वतन्त्रता कायम गरौं न्यायपालिका सक्षम बनाऊ न्यायपालिका भरपर्दो बनाऊ न्यायपालिका विश्वसनीय बनाऊ न्याय सम्पादन गर्न चाहिँ सबै नागरिकको पहुँचमा हुने गरी न्यायालय बनाऊ भन्ने सन्दर्भमा बहस गर्ने फल त फेरि न्यायालय नै हो नि
5: तर चाहिँ अब तपाईँले चाहिँ अराजक स्वतन्त्र न्यायपालिका सही नहुने भनिसके पछाडि उहाँले नियम आपत्ति जनाउनु भएको हो यो अराजक भन्ने शब्द चाहिँ किन प्रस्तुत गर्नुभयो त्यहाँ तपाईँले
6: अराजक चाहिँदैन नि त चाहिने भनेको त संयम न्यायिक चाहिन्छ
5: अराजक भएको छ अहिले न्यायपालिका त्यसो भए
6: अनि मैले त्यतातर्फ जान्न हेर्नुहोस् संसदमा कतिपय चिज के हुन्छ भने हामीले मिडियामा बोलेका विषयहरू संसदमा बोलिँदैनन् कतिपय संसदमा बोलेका कुराहरूलाई हामीले मिडियामा बोल्दैनौ अदालतको विषयलाई बडा गम्भीरतापूर्वक हामीले हेर्नुपर्छ तर यसको अर्थ अदालतको विषय अदालत आलोचनाभन्दा बाहिर हुँदैन तर अदालतको आलोचना गर्दा अदालतको सार्वभौमिकता अदालतको स्वतन्त्रता चाहिँ बढाउने कि घटाउने भन्ने कुरा हो बढाउने गरिकन हामीले बोल्नुपर्छ तर त्यसको चाहिँ पुनर्संरचनाकै विषय मैले उठान गरेको हो, त्यसैले पुनर्संरचना भित्र त धेरै चीजहरू पर्दछन्। त्यो फेरि मेरो नयाँ आवाज होइन, हेर्नुहोस्,
5: होइन, सात सालदेखि अहिलेसम्म, सात सालको क्रान्तिबाट आजसम्म चाहिँ न्यायपालिका जस्ताको तस्तै छ भन्नुभएको छ नि त तपाईँले, त रिफर्म भएको छैन न्यायपालिका? संविधानको धारा 105 अदालतले गरेका फैसलाका सन्दर्भमा पनि प्रश्न त उठाउन सकिन्छ, होइन? यो चाहिँ न्यायपालिका पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय, संसदको विषय त हुन्छ भनेर यहाँले ठोकुवा नै गर्नु भएको छ, तर यसरी अब न्यायपालिका हल्का टिप्पणी गर्दाखेरि चाहिँ यसले समस्या निम्त्याउँदैन भोलि?
6: हल्का कहाँनेरि हो मलाई बताउनु न, हल्का भने कहाँनेरि हो?
5: अब संसदमा न्यायपालिकामाथि बारम्बार तपाईँको प्रश्न किन आइरहेको छ भन्ने त
6: कहाँ उठाउनु पर्ने? हेर्नुहोस्, एउटा कुरा के हुन्छ भने जहाँ उठाउनु पर्ने विषय हुन् त्यहाँ उठाइएन भने बिग्रन्छ। न्यायपालिका पुनर्संरचना गर्ने, यो देशको भाग्य भविष्य परिवर्तन गर्ने सबै जिम्माको सन्दर्भमा उठाउने ठाउँ चाहिँ त्यही संसद हो। हेर्नुहोस्, भोलि यज्ञमणि नेउपानेलाई अन्याय पर्ला, त्यतिखेर जाने ठाउँ न्यायालय होइन, अन्तिम आशाको केन्द्र न्यायपालिका होइन, अनि त्यो चिज हामीले बताउन सक्यौन, त्यसलाई पुनर्स्थापित गर्न सक्यौन, त्यसलाई स्वतन्त्र बनाउन सक्यौन, त्यसलाई निर्भीक बनाउन सक्यौन, त्यसलाई सक्षम बनाउन सकिएन भने त अनि फेरि लोकतन्त्र कहाँ भएको छ? र लोकतन्त्रको संरक्षणका लागि मैले भनिरहेको छु,
5: होइन, जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नुभयो नि त, जनयुद्धका मुद्दामा त किन, भाद्र 23-24 का मुद्दा पनि त हेर्नु पर्यो नि त, होइन? अब
6: मैले त्यो पनि भनेको छु, सबै हेर्नु पर्यो, यो र ऊ भन्ने होइन, मुद्दा जति अदालतको काम मुद्दा हेर्ने हो, फैसला गर्नुपर्छ, न्याय दिनुपर्छ, छिटो छरिटो न्याय हुनुपर्छ, गरीबले न्याय पाउनुपर्छ, निमुखाले न्याय पाउनुपर्छ, अशिक्षितले न्याय पाउनुपर्छ, पहुँच नहुनेले न्याय पाउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएका विषय हुन्।
5: अब गुरु बरालजीले किन नियम आपत्ति गर्नुभयो त्यसो भए, रेकर्डबाट हटाउन भन्नुभयो नि त तपाईँले बोलेको कुरा?
6: त्यो फेरि उहाँको पनि आफ्नो अधिकार हो,
5: त्यो हटाउँदा पनि ठिक छ त्यसो भए,
6: होइन, हटाउने विषय त फेरि सभामुखले गर्ने निर्णय हो नि त,
5: आफूले बोलेको कुरा चाहिँ ठिक छ भन्ने त लाग्यो होला नि त तपाईँलाई, किन हटाउनु पर्यो?
6: मैले जुन जुन चिजहरू बोलेको छु, मैले संयमता प्रयोग गरेर, नेपालको इतिहास हेरेर, संसारमा परिवर्तनका सन्दर्भमा, न्यायालयलाई रिफर्मका सन्दर्भमा भएका विभिन्न अवस्थाहरू हेरेरै बोले हो।
5: सिंहदरबार फेरियो, संविधान फेरियो, सरकार फेरियो, होइन, तर न्यायालय चाहिँ जस्ताको तस्तै रह्यो, होइन, इतिहासमै
6: रह्यो त। हेर्नुहोस्, हामीले
5: तपाईँ आइसकेपछि न्यायालयमा त क्रम भङ्गरा त भयो नि त, पुरा न्यायाधीश नयाँ आउनुभयो, होइन,
6: व्यक्तिमा नजानुहोस्, एउटा फैसलामा नजानुहोस्, होइन, समग्रतामा हेर्ने हो हामीले, एउटा व्यक्ति, एउटा फैसला, एउटा आदेश, एउटा व्यक्तिका लागि न्याय अन्यायमा हामीले हेरियो भने फेरि के हुन्छ भने व्यक्तिवादी चरित्र बोकेको हुन्छ के, हामीले त संस्थावादी चरित्र बोक्नुपर्छ, संस्थावादी चरित्रमा यी चिजहरू त हामीले विचार गर्नै पर्छ।
5: काण्डै काण्डमा जेलिएका अपराधी भ्रष्टाचारीलाई किन नसमात्या भने कसलाई भन्न खोज्नुभयो?
6: राज्यलाई,
5: होइन, कसलाई समात्नु पर्यो? काण्डे काण्डमा जेलिएको को छ? अख्तियारले त अनुसन्धान गर्ला नि त, त्यसको विषयमा त धेरै छन्
6: हो, होइन, सुन्नुहोस्, काण्डै काण्डमा को छ भन्दा हामी नै हो नि त, हिजो काण्डै काण्डमा जेलिएका छन् भनेर हामीले चाहिँ 20 काण्डको नाम हामीले भने होइन, अनि हामीले चाहिँ रवि लामिछाने यु गृहमन्त्री हुँदाखेरि हामीले काण्डै काण्डहरूको छानबिन शुरू गरे होइन, ती काण्डहरू आज कहाँ छन्? सही काण्डहरू तिनीहरूको फाइल खोल्नु परेन, अनि फाइल खोलेर मात्रै हुँदैन, खोल्नु मैले भनेको छु, फाइल खोल्नु मात्रै ठुलो कुरो होइन, समाचार भन्ने कुरो होला, तर त्यसमा संलग्नहरूको गन्तव्य भनेको हेर्नुहोस् जेल हो, यो विषय बोले हो।
5: अब न्यायपालिकाको पुनर्संरचना गर्नलाई चाहिँ कार्यदलै गठन गर्नु पर्यो भने चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको
6: तपाईँ?
5: कस्तो खालको
6: न्यायालय कसरी पुनर्संरचना? यज्ञमणिले एउटा कुरा भन्ला, अर्कोले अर्को भन्ला, अर्कोले अर्को भन्ला, सबै व्यक्तिका कुराले त भएन, एउटा कार्यदल गठन गर्यो भने त त्यसले चाहिँ कस्तो न्यायालय चाहिन्छ, कस्तो न्यायपालिका चाहिन्छ, के परिवर्तन गर्नुपर्ने अवस्था छ भन्ने कुरा त हेर्छ नि त।
5: कार्यदल चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको, कसको नेतृत्वमा बनाउने?
6: नेतृत्व चाहिँ तपाईँको संसदले जान्ला, सरकारले जान्दछ होइन, तर विज्ञहरूको कार्यदल हुनुपर्छ, संसदभित्रका मान्छेहरू पनि जोडिनु पर्यो, अदालतभित्रका मान्छेहरू पनि जोडिन सक्छन्, कानून जान्ने मान्छेहरू पनि जोडिन सक्छन्, अदालतबाट प्रभावित चाहिँहरूले कसरी अदालत नयाँ चाहिँ परिष्कृत र समय सापेक्ष हुन्छ भन्ने बहस गर्नेहरू जोडिन सक्छन्, संविधानविदहरू जोडिन सक्छन्, अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरूलाई जोडेर गर्न सकिन्छ। यो भन्दा पनि हेर्नुहोस्, हामीलाई चाहिने भनेको होइन कालो चाहिने कि सेतो बिरालो भन्ने होइन, मुसा मार्ने खालको बिरालो चाहिँ
5: एउटा गजबको कुरा उठाउनु भएको छ तपाईँले चाहिँ। हिजो न्याय परिषद 2073 दफा 29(3)मा रहेको न्यायाधीशको सम्पत्ति गोप्य रहने व्यवस्था खारेज गरियोस्, तर यो न्यायाधीशको सम्पत्ति चाहिँ गोप्य रहने भए पनि न्याय परिषदलाई बुझाउने, न्याय परिषदले चाहिँ हालताल गर्ने, सार्वजनिकै नहुने, यो खेलोमेलो चाहिँ तत्कालै यसलाई कार्यान्वयनमा ल्याउन सकिँदैन?
6: त्यही त भने अनि मैले त्यो एउटा व्यवस्था के छ नि गोप्य रहने भन्ने छ,
5: पारदर्शी हुनु पर्यो नि त न्यायाधीशको सम्पत्ति पनि होइन।
6: अनि त्यही त, अनि हामी जस्ता नै कानून प्रणाली भएका मुलुकले गोप्य राख्छन् कि के गर्छन् त भनेर हेर्ने हो भने ऊ त्यहाँ भारतमा हेर्नुहोस्, अहिले तपाईँ त्यहाँ बस्दा बस्दै वेबसाइट खोलेर हेर्नुहोस्, सर्वोच्चको भारतको सर्वोच्च अदालतको वेबसाइटमा हरेक न्यायाधीशको सम्पत्ति कति छ त्यही सार्वजनिक भएको छ। अनि हामीले चाहिँ गोप्य राखेर गरिया के, किनभने कम्तीमा सबै हामी कानूनको दृष्टिले समान बसाउन भने हो क्यो
5: होइन। यो सम्पत्ति सार्वजनिक गर्नुपर्छ यो, किनभने अब राष्ट्रको एउटा पद बहाल गरिसकेको, राजकीय पद बहाल गरिसकेको सार्वजनिक व्यक्तिले होइन राष्ट्र सेवकले चाहिँ भोलि सम्पत्ति सार्वजनिक गर्न किन हिचकिचाउनु पर्ने? यो त सजिलै तरिकाले बहस गर्न सकिन्छ नि त होइन यसमा?
6: होइन खेमजी, कुरा के हो थाहा छ, म स्पष्ट आज पनि भनिदिन्छु, नेपाली नागरिकहरूले सुन्ने बुझ्ने थाहा पाउने भाषामा भन्छु, हामीले यो देशलाई परिवर्तन गर्ने हो भने कार्यपालिका व्यवस्थापिका मात्रै परिवर्तन गर्ने होइन, न्यायपालिका पनि परिवर्तन गर्नुपर्छ। यो कुराको बहस कसै न कसैले सुरु गर्नु पर्थ्यो, मैले संसदको चाहिँ तपाईँको चाहिँ टेबुलमा उठेर आफ्नो कुराहरू राखेको छु। 3 करोड नेपाली नागरिकको हित हुने किसिमको न्यायालय बनाऊ भन्ने मेरो इच्छा र अभिलाषा हो। मेरो इच्छा र अभिलाषा भनेको मेरा लागि होइन, त्यसैले आज सिङ्गो मुलुक एक ठाउँमा बसेर यी कुराको सन्दर्भमा एउटा न एउटा चाहिँ निष्कर्षमा नपुगे समय सापेक्ष न्यायपालिकाको कल्पना हुँदैन है भन्ने मेरो बुझाइ हो।
5: होइन, तपाईँले कुरा पनि उठाउनु भएको छ, तपाईँकै पार्टी चाहिँ अहिले 2 तिहाई नजिकको बहुमतमा सत्तासीन पनि छ, सरकारमा पनि छ, तपाईँले भनेको कुरा चाहिँ सुनिएलान्, कार्यान्वयनमा आउलान्, बहस होला, छलफल होला?
6: होइन, छलफल हुनुपर्छ, बहस हुनुपर्छ, यो विषयको विचार विमर्श शुरू हुनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ।
5: अहिले न्यायपालिकामा चाहिँ अलिकति के रिफर्म भएको छ कि आशासित कामहरू पनि भएका छन्? हिजोका हरिकृष्ण कार्कीका प्रतिवेदनहरूदेखि लिएर आजसम्म आइपुग्दाखेरि चाहिँ यो कार्यान्वयनको चरणमा छन् कि छैनन्? किनभने तपाईँ त कानूनको जानकार पनि हो, न्यायपालिकासँग नजिक पनि हुनुहुन्छ।
6: हिजै संसदमा भनेकै छु, 29 किसिमका बिचौलिया छन् भनेर हरिकृष्ण कार्कीले प्रतिवेदन दिए होइन, बिचौलिया आज कहाँ छन्? यो कसले हेर्ने? मैले प्रश्न गरेको छु,
5: वरिष्ठ अधिवक्ताले त भन्नुभएको छ त न्यायपालिकामा खुलम खुला घुस आदान प्रदान हुन्छ भनेर, शम्भु थापाले बोलेको कुरा रेकर्डमै छ नि होइन?
6: सबैले बोलेर त अब त्यो बोल्न सबैले बोले, तर त्यो सबै कुराको चाहिँ रिफर्म गर्ने, कारवाही गर्ने, सजाय गर्ने, बनाउने काम चाहिँ कहाँबाट गर्ने हो भन्दा त आज सार्वभौम संसदले कानून बनाएर हुन्छ कि के गरेर हुन्छ गर्ने होइन, अनि आवाज छलफल कहाँ उठ्नुपर्ने हो? संसदमा होइन, त्यसैले मैले संसदमा उठा जानी बुझिकन उठाएको कुरा हो, हेर्नुहोस् लहरमा होइन।
5: तर धेरैले चाहिँ यो कुरालाई राम्रोसँग पचाएका छैनन् नि त फेरि,
6: ए बाप कसलाई पच्छ कसलाई पच्दैन, राष्ट्रिय स्वतन्त्र पार्टी नै हिजो पच्या थिएन, 2 तिहाईको नजिकै नागरिकहरूले चाहिँ यो होइन भन्दै थिए, हिजो 21 सिट आउँदैखेरि यो चाहिँ बतास मात्रै हो भन्दै थिए, भन्नेका कुरा छोडिदिनु, गर्नेका कुरा हो। मेरो एउटा बुझाइ छ, हेर्नुहोस्, यज्ञमणि नेउपाने संसद भएको आज 6 महिना भयो नि, अब 4.5 वर्ष मात्रै छ उसको कार्यकाल, म संसद हुन्जेल संसदको भूमिका मैले राम्रो गरेँ कि गरिन यो त इतिहासले हेर्छ नि, अनि म एउटा उकिल हुने भोलि संसद सकेर बाहिर आइसकेपछि न्यायालय पुनर्संरचना भएन, न्यायालय पुनर्संरचना गर्नु पर्थ्यो भनेर मैले भोलि तपाईँहरूसँग आएर मिडियामा बोल्दै हिँडे अनि म संसद हुँदा चुइँको बोलिन भने भन्छन् कि नेपाली नागरिकले, ठाउँमा बोल्नु पर्ला नि, कुरा त ठाउँमा गर्नु पर्ला नि, समयमै गर्नु पर्ला नि। मैले त 4.5 वर्ष अगाडि नै राज्यलाई साक्षी राखेर रा, सिंहदरबार भित्र बसेर चाहिँ प्रतिनिधि सभाको चाहिँ आवाज चाहिँ रोस्टरमा आवाज उठाएको छु नि। मलाई आज बिहान उठ्छ न्यायालय अर्कै चाहियो भने होइन नि, तर कम्ती मेरो कार्यकाल अब 4.5 वर्ष छ नि, त्यतिन्जेलमा न्यायपालिका त बनाइसकौँ भन्ने हो नि। अब हुँदैन, सकिँदैन, गरिँदैन, एक्लै यज्ञ मैले भनेको ठिक होइन, यो गलत हो भन्ने हो भने त मैले भन्न के छ र, अब म गलत रहेछु भनौँला, म बृहस्पति भएँ भनौँला।
5: हस् के मेडीजी, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, गो अहेड, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणी नेउपानी आदरणीय स्वतन्त्र नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
6: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
7: पीस होम इन्टरनेट।
8: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। राजेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: धन्यवाद।
8: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ, अध्यक्षज्यूले नै सञ्चालन गरिरहनु भएको छ बैठक। मोबाइल चाहिँ स्विच अफ गर्नुहुन्छ कि भित्र बाहिरै मोबाइल बुझाएर जानुपर्छ, भित्र चाहिँ प्रवेश गर्नुपर्छ?
9: अब यो चाहिँ यो प्रोपोगन्डाका लागि तपाईँको प्रश्न हो यो?
8: होइन, प्रोपोगन्डा होइन, रियालिटी हो यो। अहिले तपाईँहरूको बाध्यता छ।
9: पहिले त तपाईँले यो प्रश्न गर्नुभन्दा पहिले नेकपा एमालेको महाधिवेशनबाट पारित भएको विधानको धारा 18 कको 4 को ध्यान आकर्षण गर्न चाहन्छु कि अध्यक्षका क्षेत्र अधिकार र महासचिवका क्षेत्र अधिकारहरूको बारेमा।
8: महासचिवलाई विधान रटाउनु पर्यो क्या? अब त्यसो भए हामीलाई नरटाउनु,
9: स्पष्ट व्यवस्था गरेका छ। हामी बाहिरी हल्ला भन्दा पनि विधानको औपचारिक व्यवस्थाबाट पार्टी सञ्चालन हुन्छ भन्ने कुरा तपाईँलाई मैले गम्भीरतापूर्वक ध्यान गर्छु।
8: अनि त्यो महासचिवलाई थाहा छैन विधानको त्यो बुदा चाहिँ? महासचिवलाई थाहा छैन?
9: महासचिवलाई थाहा छ र त महासचिवले पनि त्यसलाई स्वीकार गरेर आरामले चाहिँ त्यो चाहिँ दृश्यालोकन गरेर हेर्नुभयो त, बस्नुभयो त।
8: मोबाइल स्विच अफ गरेर चाहिँ कसलाई जिम्मा लाउनुहुन्छ बाहिर?
9: मोबाइल स्विच अफ गर्नु पर्दैन। मोबाइल त सामान्य बिहा वर्तनमा जाँदा पनि ठुलो होलमा जाने गरिन्छ, तर मोबाइल स्विच अफ गर्नु भन्ने कुनै निर्देशन छैन। हामीले आफ्नो हातमा मोबाइलहरू हातमै छन्। हजुर,
8: होइन, घन्टी बजेपछि त उठ्नुपर्छ होला नि त, स्ट्यान्ड अप आउँछ होला नि त अध्यक्षज्यूबाट।
9: होइन, त्यस्तो छैन, त्यो गलत कुरा हो। घन्टी बजे पनि उठ्नु पर्दैन। कमिटिको बैठक सञ्चालनका आफ्ना केही प्रोसिडियरहरू, केही नियमहरू, केही आचार संहिताहरू हुन्छन्। त्यो आचार संहिता, प्रोसिडियर र नियमहरूलाई पालना गरेर सबै केन्द्रीय कमिटिका सदस्यहरू आफ्नो विचार राख्न, आफ्नो मत जाहेर गर्नका निम्ति साथीहरूका कुराहरू सुनेर बडा सजगतापूर्वक बैठकमा बसेका छन् र बसिरहेका छन्।
8: शंकर पोखरेलजीको नेतृत्वमा चाहिँ सुझाव संकलन समिति बन्यो, रामबहादुर थापा बादल संयोजक बन्नुभयो। पहिला शंकरजीले एउटा लेख्नुभयो प्रतिवेदन, त्यसपछि रामबहादुर थापा बादलले अर्को प्रतिवेदन लेख्नुभयो, अन्तिम आवरमा आएर प्रदीप गिवालीको प्रतिवेदन चाहिँ पारित हुने चरणमा पुग्यो भनेपछि यो के भएको यस्तो?
9: प्रदीप गिवाली न कार्यदलको सदस्य हो, न उहाँको त्यहाँ चाहिँ उपस्थिति कहीँ पनि देखिँदैन, त्यो तपाईँहरूको मिडियामा देखिने कुरा हो। मूल कुरो के हो भने, कार्यदलले आफ्नो काम सम्पन्न गरेपछि कार्यदलको बैठकले प्रतिवेदनको फाइनल ड्राफ्ट गर्नका निम्ति आफ्नो संयोजक बादलजी र सदस्य सचिव शंकरजीलाई त्यसको जिम्मेवारी दियो। बादलजीले शंकरजीलाई लेख्न भनेर भन्नुभयो, शंकरजीले सदस्य सचिवको हैसियतले एउटा प्रतिवेदन तयार गर्नुभयो। व्यक्तिले सरसर तयार गरेको ड्राफ्टमा संयोजकका केही चाहिँ असहमति रहे र संयोजकले आफ्नो पनि के अरे ड्राफ्ट तयार गर्नु भने स्वत ड्राफ्ट दुईटा भए। दुईटा ड्राफ्ट भइसकेपछि समितिमा छलफल भयो, छलफल भएपछि यी दुईटै आएका सुझावहरूलाई ध्यानमा राखेर यी दुईटै ड्राफ्टलाई मिलाएर एउटा साझा दस्तावेज तयार गर्नका निम्ति पार्टीका वरिष्ठ उपाध्यक्ष संयोजक, अर्का उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेललाई जिम्मा दिएपछि तेस्रो प्रस्ताव आयो। त स्वाभाविक हो, तेस्रो प्रस्ताव सचिवालयले सर्वसम्मत पारित गरेर चाहिँ अगाडि बढाइसकेको छ र त्यो सर्वसम्मत पारित भएको प्रस्तावको आधारमा त्यसका महत्वपूर्ण अहिले तत्काल गर्नुपर्ने कामहरूलाई समेटेर अध्यक्षको प्रतिवेदनमा ती समावेश भएर आइसकेपछि यो पार्टीको आन्तरिक बिजनेस हो, यो कुनै बहस सार्वजनिक बहस गरेर पक्ष र विपक्षमा मान्छे जनमत तयार गर्ने कुरा होइन नि त। एउटा
8: छैन तर चाहिँ अब उहाँको फेभरकै उहाँको भनौँ न गुणगान गाएकै अर्थात् उहाँलाई चाहिँ अलिकति प्रशंसा गरेकै प्रतिवेदन आउनुपर्ने स्थिति किन बन्यो एमालेमा भन्या क्या अध्यक्षज्यूको?
9: प्रशंसा गर्ने प्रतिवेदन नै छैन नि,
8: होइन तलबाट त परिवर्तन चाहिन्छ नेतृत्व भनेर चाहिँ व्यापक सुझाव आएको छ नि त होइन?
9: यस्तो छ, सबभन्दा पहिले त तपाईँले गत जेठ 4, 8, 9 र 10 गते बसेको केन्द्रीय सचिवालयको बैठक र बैठकले कार्यदल गठन गर्ने र कार्यदललाई दिएको टीओआर हेर्नु पर्यो। त्यो टीओआर पार्टीबाट जारी गरेको अपानीमा प्रश्न छ, त त्यो टीओआरमा कसलाई हटाउने र कसलाई राख्ने भन्ने टीओआर थिएन। त्यो टीओआरको सार भनेको चाहिँ पार्टी पुनर्गठन भनेपछि पुनर्गठनको कुरा त एउटा विहङ्गम विषय हो, पुनर्गठनलाई सत्ता लेनदेनको विषय बनाउने भनेर चाहिँ हाम्रो छलफल पनि थिएन र टीओआर पनि थिएन। तपाईँलाई मैले यसमा अलिकति गम्भीरतापूर्वक कतै प्रति टिल नभइकन गम्भीरतापूर्वक तपाईँलाई म के ध्यान राखौँ भन्दाखेरि पुनर्गठन भनेपछि पार्टीको पुनर्गठन भनेपछि कुनै पनि दलले आफ्नो संगठनात्मक संरचना, त्यसको नेतृत्व प्रणाली, त्यसको कार्यशैली, त्यसको कार्यपद्धति, त्यसको वैचारिक दिशा, त्यसको नीति र जनसम्बन्धहरूलाई पुनर्व्यवस्थित गर्ने चाहिँ प्रक्रिया हो यो पुनर्गठन भनेको। यो पुनर्गठनको अन्तरीय आत्मसमीक्षा हो, शक्ति सम्बन्धहरूको पुनर्सन्तुलन हो, वैचारिक पुनर्जागरण हो, संगठनात्मक पुनर्जीवन गर्नका निम्ति कस्ता कस्ता कार्यक्रमहरू ल्याउन जरुरी छ भनेर कार्यदलले सुस्पष्ट आफ्नो केन्द्रीय कार्ययोजनासहित लिएर आउनु भनेको हो। त्यसभित्र चाहिँ अब पुनर्गठनभित्र धेरै चिजहरू पर्छन्, तपाईँले उठाउनु भएको कुरा पनि जस्तो चाहिँ पुनर्गठन संगठनात्मक क्षेत्रको पुनर्गठनको कुरा हुन्छ, त्यसभित्र चाहिँ केन्द्रदेखि वडा तहसम्म पुनर्गठन गर्ने जिम्मेवारी अधिकारको पुनर्बाँटफाँट गर्ने र पार्टीको सुदृढीकरण गर्ने, शुद्धिकरण गर्ने, पुनर्जागरण गर्ने, पुनर्गठन गर्ने, रूपान्तरण गर्ने हुन्छ। नेतृत्वको पुनर्गठन पनि हुन्छ तलदेखि माथिसम्म, त्यसमा नेतृत्व चयनको प्रक्रियामा व्यापक सुधार गर्ने, नयाँ नेतृत्वको अवस्था के छ त्यसलाई हेर्ने, त्यसमा अर्को वैचारिक पुनर्गठनको कुरा पनि हुन्छ, विचारको तहमा, नीतिको तहमा कार्यक्रमको पुनर्गठनको कुराहरू हुन्छ, नाराको समयानुकूल समीक्षाको कुरा हुन्छ, पुनर्व्याख्याको कुरा हुन्छ, नयाँ विश्लेषण संश्लेषणको कुरा हुन्छ, नयाँ दृष्टिकोण बनाउने कुरा हुन्छ।
8: होइन एउटा कुरा, अब पार्टी अध्यक्षलाई चाहिँ अलिकति विश्राम दिएर व्यवस्थापन गरेर उहाँको सम्मानजनक बहिर्गमन गराएर वा विदाई गरेर चाहिँ नयाँ ढंगले एमालेलाई लैजानुपर्छ भन्ने मुद्दामा चाहिँ तपाईँहरू किन एक ढिक्का हुन सक्नु भएको छैन?
9: अहिले तपाईँले केन्द्रीय कमिटि, तपाईँले यो बाहिर आउँदा हिजो छलफलको ट्रेन हुँदा त्यहाँ व्यक्त भएका विचारहरू हेर्दा पुनर्गठनको शब्दलाई सत्ता परिवर्तन, व्यक्ति परिवर्तन मात्रै पुनर्गठन हो भन्ने त्यसको व्याख्या जसरी चाहिँ गएर बाहिर बनाइएको छ त्यो गलत हो र त्यसले पुनर्गठन पार्टीको विद्यमान संरचना, त्यसको नेतृत्व प्रणाली, विचार र सम्बन्धलाई चाहिँ हामीले विचारसँग जोडेर, नीतिसँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ। संगठनात्मक क्षेत्रमा के समस्या हुन्, वैचारिक क्षेत्रमा के समस्या हुन् र नेतृत्वको चाहिँ औचित्य र आवश्यकताको चाहिँ के परिस्थिति हो भन्ने विषयलाई समेत ध्यानमा राखेर केन्द्रीय कमिटिमा बडा शानदार चाहिँ के अरे बहस भइरहेछ। त्यसै हुनाले यहाँ समस्या कहाँनिर रह्यो भने पुनर्गठन भन्ने विषय चाहिँ एउटा फकट व्यक्ति परिवर्तन गर्ने मात्रै हो भनेर चाहिँ अगाडि बढाउँदाखेरि समस्या भइरहेछ। त्यसैले हाम्रो बुझाइ, पार्टीभित्रका साथीहरूको बुझाइ र मिडियाका साथीहरूको बुझाइमा चाहिँ व्यापक अन्तर बोध म चाहिँ तपाईँ मार्फत सम्पूर्ण मिडियाका साथीहरू र सञ्चारकर्मी साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो पार्टीको सुदृढीकरण, शुद्धिकरण र पुनर्जागरण र पुनर्गठन गर्ने, रूपान्तरण गर्ने कुरा त जरुरी छ भन्ने कुरामा हामी एकमत छौं। त्यो भनेको के हो भने विद्यमान पार्टीको संरचना, त्यसको विचार, त्यसको नेतृत्व प्रणाली, त्यसको संस्कृतिमा पुनर्गठन गरेर सम्बन्धहरूलाई नयाँ आवश्यकता, उद्देश्य र परिस्थिति अनुसार पुनर्व्यवस्थित गर्न पर्दछ। त्यो पुनर्व्यवस्थित गरिएन भने पार्टी चाहिँ चलेको देखिन्छ तर जनमत चाहिँ फर्कन सकिँदैन भन्ने विषयमा पार्टी केन्द्रीय कमिटीमा व्यक्त विचारहरूलाई हेर्दाखेरि साथीहरूको एकमतले पार्टी पुनर्गठनको बहुआयामिकतालाई चाहिँ संकुचन गरेर एउटा व्यक्ति परिवर्तन गरी चाहिँ एमाले खोरिरहेको छ भन्ने जो निष्कर्ष
8: भनेपछि अब केपी शर्मा ओलीको विकल्प छैन सिधै भन्नुहोस् न नगुमाएर
9: त्यसपछि विकल्पै विकल्प छन् एमाले
8: अगाडि बढ्नुहुन्छ उहाँलाई कसैले पनि
9: होइन नेतृत्वको औचित्य आवश्यकता हुन्छ हामीले अहिले भन्दै आफ्नो महिना अगाडि अत्याधिक बहुमतका साथ नेतृत्व निर्वाचित गरेर आएका
8: राजेन्द्र गौतमजी
9: नेतृत्व नेतृत्व बहिर्गमनको नेतृत्व निर्माणको नेतृत्व प्रणालीको पनि त आफ्नो विधि हुन्छ एउटा प्रक्रिया हुन्छ एउटा अभ्यास छ एउटा परम्परा छ एउटा वैधानिकता छ नि त
8: योगेश भट्टराईजीले भनिसक्नु भएको छ नि त
9: त्यसको आधारमा नेतृत्व परिवर्तन हुन्छ भन्दा
8: योगेश भट्टराईजीले त भनिसक्नु भएको छ नि त अब विकल्प छैन नेतृत्व परिवर्तनको विकल्पै छैन भन्नुभएको छ क्या योगेशजीले हिजो पनि
9: होइन कसले के भन्नु भन्दा नि केन्द्रीय कमिटीले समग्र केन्द्रीय कमिटीले के भन्छ भन्ने हो नि त केन्द्रीय कमिटीको स्पिड के छ भन्ने हो केन्द्रीय कमिटीमा छलफल भइरहेछ कसरी भन्ने कुरा हो
8: केन्द्रीय कमिटीले चाहिँ अब एउटा नयाँ रूपरेखामा एमाललाई अगाडि बढाउँछ होइन
9: एकदम बिल्कुल
8: तर ओलीलाई हटाउनु मिल्दैन अध्यक्षबाट
9: अहिले त विषय नै एजेन्डै छैन त्यहाँभित्र केन्द्रीय कमिटीमा प्रवेशै पाएको छैन विधि अभ्यास परम्पराको हिसाबले
8: के गर्ने अब एजेन्डा कहाँबाट आओस् त प्रतिवेदनमा फुलबुट्टा भरेर प्रदीप ज्ञवालीजीले पठाइ नै सक्नुभयो होइन कार्यकर्ताहरूले पठाएका सुझावहरू
9: अब त्यो चाहिँ अब कसले बनायो बनाएन कसको के कन्ट्रिब्युसन छ भन्ने कुरा मा तपाईँले जुन पात्रको नाम उचालिरहनु भएको छ मिडियाभित्र सोध्नुहोस् न उहाँले बनाएको हो कि होइन भने उहाँले भन्नु होला नि त
8: हस् राजेन्द्रजी तपाईँहरू एकदम राम्रो तरिकाले चाहिँ एमाललाई अगाडि बढाउनु समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
9: धेरै धेरै धन्यवाद
8: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: एकमात्र डीटीएच सेवा डिस्ट होम डिश होम खुशी को कनेक्शन यो नेपाली रेडियो खरो विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल आईनी बैंक सबैका लागि बैंक डिस होम इंटरनेट
1: यतिखेर हाम्रो बीचमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। रेशमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: तपाईँ सुखै सुखले भरिएको व्यक्ति भन्ने कि दुखै दुख एकपछि अर्को वज्रवात पर्ने जिन्दगीमा कसरी चाहिँ तपाईँलाई चाहिँ चिन्ने आजको दिनमा? तर न्यायको अनुमति भयो आज भन्नुभएको छ क्या फेसबुकमा?
2: मलाई तपाईँ जसरी चिन्दा पनि हुन्छ, म दुखै दुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ, किनभने भन्दा पनि हुन्छ सुखै सुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ।
1: एउटा सेलाउन नपाउँदा यता टाल्दा उता च्यातिन्छ, फेरि उता टाल्दा उता च्यातिन्छ, उता टाल्दा उता च्यातिन्छ। अहिले हेर्नुहोस् न, यो माफी दिने सरकारी निर्णय विरुद्धको रिट त खारेज नै भएछ। न्यायको अनुभूति भएको छ आज यो निर्णय सुन्दाखेरि?
2: अब एक किसिमको एउटा तरवाललाई लिएर, खाँटीमाथि झुन्ड्याइएको तरवाललाई लिएर विभिन्न पक्षले जुन सौदाबाजी गर्ने प्रक्रिया थियो त्यसको अन्त्य भएको छ। तर जीवनमा संघर्ष कहिले पनि समाप्त हुन्न। श्यामजी, म बाख्रा चराएर हलो जोतेर होइन त्यसै बीचमा संघर्ष गर्दै काठमाडौँमा आएर पालेको जागिर खाएर सामान बोकेर मेरा साउजीहरू भिरकुटी मण्डपमा अहिले पनि हुनुहुन्छ। मैले मार्शल आर्ट खेलाउने युनाइटेड एकाडेमी बिगिनर्स बोर्डिङ स्कूल बाग बजारमा अहिले पनि अध्यावधिक छ। रंगशाला नेपाल आर्मीका मेरा त्यहाँनिर मैले मार्शल आर्ट खेलाएका मेरा विद्यार्थीहरू अहिले पनि हुँदै हुनुहुन्छ होइन। अब संघर्ष त संघर्ष नै भयो। अब राजनीति भनेको झन् एकदम फोहोरी खेल रहेछ। राजनीतिक फोहोरी खेलको तपाईँ 2045 सालदेखि मैले अनुभव गर्दै आएको छु राजनीति कतिको फोहोरी खेल हो भनेर होइन। त्यसकारणले गर्दाखेरि त्यो फोहोरी खेलको अन्त्य चाहिँ जो अन्त्य अन्त्यको बेलामा म फेरि परेँ होइन। तपाईँलाई थाहा छ अन्तिममा पोखरीको पानी सबै सुक्यो भने हिलो मात्रै बस्छ नि, त्यो हिलोको दलदलमा अनि हिलो मात्रै बस्छ। त्यो हिलोमा म परे र एउटा चाहिँ घटनास्थलमै नभएको मान्छे, वारदात स्थलमै नभएको मान्छेलाई मुद्दा लगाउनु फौजदारी कार्यविधि संहिताको विरुद्धमा थियो।
1: र यो आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्धको रेट खारेज भइसके पछाडि चाहिँ राफसा भयो, यो मुद्दाबाट किनारा लाग्यो, अब तपाईँ ढुक्क हुनु, अब चाहिँ त्यहाँबाट मुक्त हुनुभयो?
2: अब त्यही हो, त्यही नै हो।
1: अब यसपछि चाहिँ अरू छैन, अब झन्झट हट्यो होइन, एउटा टर्यो अब चाहिँ
2: अब तपाईँले भनिरहेकै भाषामा भयो
1: फेरि आज अहिले चाहिँ अब अबको प्लानिङ चाहिँ जस्तो रेशमलाल चौधरी तपाईँले अघि भनि नै सक्नुभयो, कुनै बेला चाहिँ धेरैले चिन्नु भएको छैन होला, पूर्व राजाले प्रधानमन्त्री बन्न इच्छुकहरूलाई भ्याकेन्सी एनाउन्स गर्दाखेरि तपाईँले पनि दिनुभएको थियो नि त्यतिखेर होइन, त्यो बेला पनि निकै चर्चित हुनुभएको थियो नि।
2: हो हो हो, मैले पनि दिएको थिएँ। म के अरे एउटा कैलाली जिल्ला जगतपुर भन्ने गाउँमा जन्मेको हुँ। मेरो घर कर्णाली नदीको किनारमा पर्छ, मेरो घरभन्दा 500 मिटरमा कर्णाली नदी छ होइन। र बच्चैदेखि मलाई देशलाई माया गर्नुपर्छ भन्ने हेतुको बच्चैदेखि ममा त्यो भयो। र म त्यो पौष 14 गते, पौष 27 गते, फागुन 7 गते हुने प्रजातन्त्र दिवस, भाद्र 4 गते हुने बाल दिवसहरूमा राष्ट्रिय गीतहरू लेखेर मञ्चमा गीत गाउँथे। म 7 वर्षको उमेरबाटै गीत गाउन थालेको हो, अरू कसैले लेख्थेन। म आफै रचना गर्थे, आफै संगीत गर्थे, आफै मञ्चमा सुनाउँथे होइन। फेरि अर्को भाद्र 4 गयो भने पौष 1 गते पर्खिनु पर्थ्यो, त्यसको लागि तयारी गर्थे। फेरि 14 गते, पौष 14 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थे। पौष 27 गते आउँथ्यो, त्यसको लागि तयारी गर्थे। फागुन 7 गते आउँथ्यो, त्यसले ममा एउटा राष्ट्रवादी सोच एकदम खँगिएर आयो। र फेरि मैले मेरो जीवनमा 300 वटा भन्दा बढी राष्ट्रिय गीत मैले रचना गरेँ, संगीत गरेँ। संकटकाल लाग्दा होस्, इराकमा मान्छे मर्दा होस्, दरबार हत्याकाण्ड हुँदा होस् र अहिले देशलाई दुख्दा होस्, मलाई अहिले मैले मागिरहँदाखेरि हामीलाई विभिन्न प्रकारको आरोप लाउँछन्। त्यो एकदम क्षणिक हो, जातीयवादको कुरा गर्छन्।
1: तपाईँले न्याय पाउनुभयो, तपाईँसँग यही आन्दोलनमा होमिएका अन्य कतिपयहरू अझै पनि जेल सजाय भोगिरहेका छन्, कतिपय चाहिँ कैदमा छन् होइन। अब तपाईँले न्याय पाउने र अरूले चाहिँ अरूमाथि त अन्याय नै भइरहेको छ कि वा चाहिँ घटना
2: लगातमा थियो। तपाईँले सही प्रश्न सोध्नुभयो, सबैको मुद्दा लगातमा थियो, सबैको मुद्दा हिजोको दिनबाट रापसाप भएको छ।
1: भनेपछि अब सबैले चाहिँ त्यो टिकापुर घटनामा जतिलाई चाहिँ दोषी करार गरिएको थियो उहाँहरू सबैको मुद्दा चाहिँ रापसाप भयो, सबैले न्याय होइन,
2: सबैको मुद्दा रापसाप।
1: अब त्यही घटनामा चाहिँ इन्भल्भमेन्ट भएकाहरू चाहिँ अब जेल सजाए वा कैदमा चाहिँ छैनन् होइन? अब चाहिँ
2: नै अब उहाँहरूले आफ्नो राजनैतिक जीवन, सामाजिक जीवन, व्यावसायिक जीवन, सबै प्रकारहरूको जीवन बाँच्न सक्नुहुन्छ।
1: नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्नु के, नागरिक उन्मुक्ति पार्टीको संरक्षक बन्नुभयो, संस्थापक अध्यक्ष बन्नुभयो, छोटो समयमा चाहिँ राजनीतिमा राम्रै भनौँ न त्यो किसिमको चाहिँ भविष्य राम्रै थियो, सुनिश्चित नै थियो, फेरि अब नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकको भूमिकामा आज हुनुहुन्छ। पोलिटिक्समा आउँदाखेरि चाहिँ यी आरोह अवरोहहरू उतार चढ़ावहरू चाहिँ जसरी तपाईँले झेलिराख्नु भएको छ, यसबाट चाहिँ के पाठ सिक्यो आयो आजको दिनसम्म आइपुग्दाखेरि?
2: खेमजी, मेरो बचपनदेखि बालकीय स्वभावदेखि म अत्यन्त इमान्दार मान्छे हो। म सकेसम्म कसैको ऋण दिन तिर्नु छ भने पनि एकदम बरु ढिलो होला, भोलि होला, पर्सि होला, तर सबैको ऋण तिर्छु। र मेरो एउटा बानी के छ भने कसैले कसैको अनावश्यक फाइदा उठायो भने म त्यो देख्न सक्दैन। नागरिक उन्मुक्ति पार्टी मैले जेलबाट खोलेँ र उहाँहरूलाई मन्त्री बनाउनका लागि मेरो जुन किसिमको टकराव मैले प्रचण्डजी, शेरबहादुरजी, ओलीजीबाट जुन किसिमको टकराव मैले लिएँ त्यस बापतमा मैले उहाँहरूलाई मन्त्री बनाएँ। नभए र त्यो मन्त्री बनाइसकेपछि उहाँहरूको पर्फर्मेन्स के रह्यो त भनेर भन्दाखेरि त्यसपछि संरक्षकलाई वास्ता नगर्ने, नभेट्ने, गाली गलौज गर्ने, सामाजिक सञ्जालमा गाली गर्ने, म जेलबाट निस्कन्दा त एकदमै चाहिँ निजो तपाईँको म कहाँ आइपुगेँ भन्ने जस्तो लाग्थ्यो। तर के हामी जस्ट तपाईँलाई म दुई मिनट एउटा कथा सुनाउँछु। म 2054 सालमा के अरे मुम्बईमा गएको थिएँ होइन, त्यहाँबाट कार्यक्रम गर्न म चाहिँ गुजरातमा आएको थिएँ। गुजरातका केही साथीहरूले मलाई त्यो भरूच भन्ने ठाउँमा त्यहाँ समुद्रको किनारमा लानुभयो कि त्यो एक दिन कस्तो भए रहेछ भने त्यहाँ एक रात समुद्र 4-5 किलोमिटर फरसम्म सुकेको रहेछ कि, अनि सबै जहाजहरू हिलोमा होइन, अनि त्यो हजारौं चाहिँ स्थानीय पर्यटकहरू पनि हेर्न गएका, अनि त्यो मध्ये म पनि एउटा पर्यटक, त्यो मैले दृश्य अवलोकन एउटा महत्वपूर्ण ठान्छु। त्यो एउटा त्यो क्याटफिसहरू एकदमै चाहिँ चल्माइराखेको थिए, हिलोमा चल्मलाइराखेका थिए। एउटा चिल माथिबाट आएर झम्म त्यसमा गाडियो, अनि गाडिएपछि त्यो उम्किनै सकेन, निकै बेर पखेटा फटफटायो, पखेटा फटफटाएपछि हिलो लागेको पखेटा लिएर त्यो फेरि छेउमा आयो र 2-3 मिनटपछि त्यो उडेर गएर समुद्रमा फेरि डुबुल्की लगाएर फ्रेस भएर किनारमा आएर आफ्नो पखेटा फैलाएर बस्यो कि। मलाई हिजोको दिन त्यही अनुभूति भएको छ। मलाई म आएँ एउटा एकदम ठुलो हिलोमा गाडिएँ, आफ्नो के अरे आहाराको लागि चाहिँ जो गएको जस्तो एउटा मान्छे हिलोमा गाडिएँ, फेरि त्यो हिलोलाई पखाल्नका निमित्त मैले निकै सङ्घर्ष गर्नु पर्यो। तर सत्यको विजय जहिले पनि हुन्छ। म यो मेरो एउटा हाबिट के छ भने कसैले पनि, चाहे त्यो मेरो श्रीमती होस्, चाहे मेरो बुवा होस्, चाहे मेरो परिवारको कुनै सदस्य होस्, मैले गल्ती गरेको म देख्न सक्दैन। त्यस कारणले त्यो बाहिर जनताको यति धेरै सपना थियो, यति धेरै आकांक्षा थियो। अहिले हर्कजीले श्रमदानको कुरा गर्नुहुन्छ, गरिराख्नु भएको हुन्छ, उहाँको श्रमदानले माथि कहाँ पुर्याएको छ? हेमजी लम्कीदेखि टिकापुरको बाटो श्रमदान गरेर बनाएको मान्छे, म बनाउने मान्छे। त्यस बेला टिकापुरमा महिनौ गाडी चल्दैन थियो, टिकापुरका मान्छेहरूलाई गएर सोध्नुहोस् होइन। म त्यो टिकापुरदेखि खकरोलाको बाटो भन्दाखेरि एउटा जीवित रेशमलाल चौधरी हो जसले आफ्नो अध्यक्षतामा निर्णय गरेर जमिनको माटो दियो। अब अहिले मान्छेहरू त्यहाँ सडक बनेको छ र बापतमा अख्तियारमा मुद्दा खेपे। अख्तियारमा जाँदाखेरि म इमान्दारीपूर्वक गएर यसरी ट्राभल ट्याक गर्ने मान्छे मै हो, ल मैले बाटो बनाएकै हो, मैले माटो दिएकै हो, कहाँ हाल्नुहुन्छ हाल्नुहोस्। उहाँ त्यसपछि यो जस्तो इमान्दार मान्छे छैन भनेर मलाई छुटकारा।
1: टिकापुरले राम्रो जनप्रतिनिधि पाएन नि त, टिकापुरले चाहिँ केन्द्रमा हैन, केन्द्रमा चाहिँ राम्रो खालको जनप्रतिनिधि पाएन नि त अहिलेसम्म,
2: तर कहिले पाएन। यस बारेमा मेरो टिकापुर मलाई एकदम माया लाग्छ, म त जान्न, म टिकापुरको लागि हरदम टिकापुर जिल्ला बनाउने मेरो अन्तिम प्रयत्न हो। अहिले पनि म तपाईँलाई भन्दैछु म टिकापुर जिल्ला बनाएरै छोड्छु। तर टिकापुरको भाग्य नै त्यस्तो रहेछ। हेर्नुहोस्, अब 48 सालमा भएको जनप्रतिनिधि पनि त्यस्तै भए, टिकापुरले आफ्ना मान्छेलाई कहिल्यै छुनेन। 51 त्यस्तै भए, 54 छप्पन्नमा त्यस्तै भए एउटा रेशम चौधरी पाएको थियो एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धुनभगी मात्रै छ जसले टिकापुरको सपना साँच्चीकै ताराले देखेको छ कि म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ गर्दा त त्यो राम्रो पनि हुन्न मेरो इच्छा चाहिँ टिकापुर बारे छोड्छु म सुदूरपश्चिमलाई यस्तो पिछडाइएको छ अब हिजोबाट बाटो खोलेको
1: अब गाडिएको हिलोबाट माथि आउनुभयो नि त तपाईँ भने पिछडाबाट माथि आउनु भएको छ नि त
2: अब म टिकापुरबाट चुनाव लडेर टिकापुरको प्रतिनिधि भएर र टिकापुरलाई जिल्ला बनाउने मेरो डेस्टी एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धुनभगी मात्रै छ जसले टिकापुरको सपना साँच्चीकै ताराले देखेको छ कि म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ

0: छुट्टै छ, मसँग मास्टर मार्क छ, जोसँग जोसँग स्थानको डिपिआर हुन्न त्यसले केही पनि बनाउन्न कि, अहिलेको जनप्रतिनिधिहरूसँग केही पनि छैन।
1: मान्छेमा चाहिँ धेरै भनौँ न त्यो लोभ हुँदाखेरि होइन, धेरै चाहिँ त्यो आशा हुँदाखेरि, महत्व कामसा हुँदाखेरि चोखा खान गयो कि के झोलमा डुबेर मरि भन्थे। अब टिकापुरले त प्रतिनिधित्व त्यस्तो पायो नि त, फेरि स्थानीय तहमा स्थानीय पालिकामा पनि
0: पायो। टिकापुरमा मैले भने नि टिकापुरको भाग्य अलिकति खड्किएको छ, उही रेशम चौधरीको भाग्य जस्तै छ टिकापुर। टिकापुरलाई टिकापुरमा सधैँ जुधिरहन्छन्, टिकापुर सधैँ त्यसको मारमा परिरहन्छ। बिना कारण मूर्खहरूको जुधाईमा लाठीको चोट टिकापुरले सहिरहन्छ र तर सधैँ त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन। अब टिकापुरले न्याय पाउँछ, टिकापुरले न्यायको अनुभूत गर्छ, टिकापुर एक ठाउँमा उभिन्छ। अब टिकापुरको सुमार्गको टिकापुरको सुयात्राको कदम
1: अब जाँदा जाँदै रेशमजी, हुन त अब पारिवारिक कुरा धेरै नकोट्यौं भनिन्छ, त्यसमा धेरै बहस गर्नु त छैन, लाखौं श्रोता दर्शकले सुन्छन् यो कार्यक्रम, नेपाली बहस देशभरि जान्छ। अब कुरा आइसके पछाडि चाहिँ किनभने तपाईँ सार्वजनिक व्यक्ति भएका नाताले गर्दाखेरि एउटा पञ्चाउनुहुन्छ फेरि अर्को आइलाग्छ होइन, अहिले जुन पारिवारिक जुन खटपट तपाईँहरूको छ त्यो विषय पनि अलिकति आएको छ, अब यो अंश भण्डाका मुद्दाहरूदेखि लिएर के कुरामा रञ्जिताजी पनि फेरि अगाडि आउनुभयो भन्ने कुरा आएको छ, यो के हो तपाईँको मुखबाट सुनौ त जाँदा जाँदै अन्तिममा।
0: होइन, मेरो म पारिवारिक कुरा तपाईँको सार्वजनिक रेडियोमा बोल्न पनि बोल्दैन होइन, र बोल्ने भए म धेरै पहिले बोल्थे, धेरै बोल्न सक्थे। म त्यो चोट सहँदा सहँदा सहँदा सहँदा एउटा लोग्ने भनेको एउटा जिम्मेवार घरको जेठो छोरा लोग्ने श्रीमान भनेको एउटा यस्तो पद हो, यस्तो एउटा चाहिँ निजो पद हो जसले केही पनि बोल्न सक्दैन, आवाज मुखरित गर्न सक्दैन, त्यसको शिकार म भएको हो। मलाई केही पनि छैन, हामी जीवनमा फरक धारमा नै छौँ, जेलबाट निस्केपछि म फरक धारमै छु, त्यस कारणले आफ्नो जीवनको शुभकामना, मैले पनि उहाँको कुरा गर्नुहुन्न, उहाँले पनि मेरो कुरा गर्नुहुन्न, हाम्रो बीचको द्वन्द्व छ भने यसलाई पारिवारिक रूपमा निम्त्याउनु पर्छ, सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न, र जनतालाई पनि हाम्रा मान्छेलाई त्यो तमासा बनाउँछन्, त्यो तमासा नबनाउन् होइन, सकेसम्म पारिवारिक रूपमा निम्त्याउनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो, यति मात्रै हो।
1: भनेपछि यो सामाजिक सञ्जालमा वा समाचार माध्यम सञ्चार माध्यममा आएका विषयहरूप्रति के छ तपाईँको भन्नु?
0: नै अब यो सामाजिक सञ्जालको कुरा गरौँ म तपाईँलाई, सामाजिक सञ्जालको म तपाईँलाई एउटा उदाहरण बताउँछु। म इन्डियामा वान्टेड हुँदाखेरि भरे मरूला कि बेलुका इन्काउन्टर होला कि भोलि बिहान मार्छन् कि जस्तो हुन्थ्यो कि, त्यस्तो बेलामा एकजना केटा मेरो पक्षमा खुब खुलेर लेख्थ्यो, रेशम चौधरी जिन्दाबाद, रेशम चौधरी यो हो मसिया हो है लेख्थ्यो कि, त्यो पनि पहाडी थरको केटा हेर्नुहोस् होइन एकदम। अनि मेरो फ्यान, यस्तो फ्यानलाई त म भेट्न जान्छु, एक त फोकटिया थिएँ म, त्यसलाई भेट्न गएको म उहाँलाई, त्यो मेरो फ्यानलाई भरे जाँदा उहाँ एउटा चिया पसलमा काम गर्नुहुँदो रहेछ, र त्यो रेलवे स्टेसनको चियाको के अरे रेलवे स्टेसनको पटरीभन्दा बाहिर मार रक्सी खाएर पल्टिराख्नु भएको थियो कि होइन, उहाँलाई त्यसले जो इन्डियामा भ्याउरे भन्दा रहेछन्। सामाजिक सञ्जाल भनेको कस्तो मान्छेले चलाउँछ भन्नुहुन्छ भने एकदम फुर्सदिला भाका अझ होइन के अरे फुर्स काम नभएको, अनि अर्कालाई लाइक गर्ने कमेन्ट गर्ने जथाभावी गाली गरिदिने, यो सामाजिक सञ्जालको नियमन हुनुपर्छ। हेर्नुहोस् त्यो नियमन हाम्रो देशमा भएन, यो अत्यन्तै दुःख लाग्दो कुरा हो। अनि त्यस्तो गर्ने अनि यस्तो मान्छेले सामाजिक सञ्जाल चलाउँछन् जसको सामाजिक हैसियत केही पनि हुन्न, जसले सबभन्दा बढी सामाजिक सञ्जाल चलाउँछ नि त्यसको सामाजिक सोसियल स्ट्याटस हेर्नु होला। मैले नेपालमा पनि हेरेँ, हाम्रो गाउँमा पनि हेरेँ, बस्तीमा पनि हेरेँ, अलिकति फटाफटा जस्तो मान्छे, अलिकति के अरे अरूलाई दुःख दिने मान्छे होइन, त्यो रिचार्ज कार्डको बार्गेनिङको लागि आफ्नो चाहिँ जो निजी स्वार्थको फाइदाको लागि सामाजिक सञ्जालमा लाइक कमेन्ट गर्ने, उचाल्ने, उत्पछार्ने, चेतार्ने, जे पनि लेखिदिने, जे पनि भनिदिने, यो चाहिँ दुःख लाग्दो कुरा हो।
1: हस्, यहाँको आगामी यात्रा अझै सहज बन्दै जाओस्, यहाँलाई समय दिनुभयो धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी। आदरणीय श्रोता, नेपाली बसमा हामी आज पालिका बसमा कुराकानी गर्न चाहन्छौ। पालिका बसमा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ हामीसित प्रत्यक्ष जोडिनु भएको छ। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु पालिका बसमा, नमस्कार। प्रेम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्षसँग। त्यहाँको स्थिति आज के छ? पाल्पाको तिनाउले मुहार फेर्यो त स्थानीय तहले, पाल्पाको तिनाउ आज के समृद्ध बनेको छ? पाल्पाको तिनाउका नागरिकहरू स्थानीय तहसँग पालिकासँग खुशी छन्? त्यहाँको शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था, बसाई सराईको अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? आज हामी यस विषयमा पनि बहस गर्नेछौ पालिका बहसमा। र स्थानीय तह सरकार आइसके पछाडि अहिले

0: त्यहाँको मुहार फेरि त तिनाउको मुहार आज हामी बहस गर्न चाहन्छौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठजीसँग। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, नमस्कार हजुर।
0: अब पाल्पाको तिनाउ नामै कति सुन्दर छ होइन? अहिले तिनाउको अवस्था के छ? तिनाउका जनताले तपाईँले जसरी जनप्रतिनिधिका रूपमा ल्याए स्थानीय तहमा होइन, सम्हाल्दै हुनुहुन्छ, समय अब केही कम नै छ, अब कार्यकाल थोरै थोरै अब स्थितिमा आइसकेको छ, तर कसरी चाहिँ तिनाउलाई तपाईँले आज चिनाउन चाहनुहुन्छ?
1: तिनाउलाई हामीलाई त्यहाँको तिनाउका जनताले निर्वाचित गरेर पठाएपछि तिनाउका जनताहरू का पीर मर्का समस्या भावना बुझ्दै तिनाउलाई समृद्ध तिनाउ र सुखी तिनाउ वासीका नाराका साथ हामीले काम गरेका छौं। अहिले हाम्रो शिक्षा, स्वास्थ्य, कृषि लगायत पर्यटक क्षेत्रहरू र विकास पूर्वाधारका कामहरूलाई हामीले निरन्तर गरिराखेका छौं। हामीले कानून त पाँचवटा विषयगत समितिहरूसँगलाई टेकेर चाहिँ काम गरेका छौं, बजेट विनियोजित गरेका छौं। त्यही अन्तर्गत हामीले धेरै सामाजिक विकासमा र आर्थिक विकासमा काम गर्दै आएका छौँ हजुर।
0: तर अब तिनाउ भूगोलका हिसाबले त अलिकति कठिन नै छ होइन, तर पनि त्यहाँको चाहिँ अहिले शिक्षा स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ? कृषि बजारीकरण, स्थानीय उत्पादनलाई चाहिँ कसरी चाहिँ बजारीकरण गरिरहनु भएको छ?
1: विशेष गरी हामीले शिक्षालाई बढ्ता जोड दिएका छौँ र शिक्षा हाम्रो भूगोल पनि अप्ठ्यारो, अलिकति भूगोलका समस्या लगायतका यो कमजोर पार चुरेका समस्याले पनि धेरै जटिलता छन्। तैपनि हामीले त्यसका बावजुद पनि हामीले धेरै यहाँका विकास निर्माणदेखि लिएर यो सामाजिक विकासलाई हामीले ध्यान दिइरहेका छौँ। त्यो मध्ये सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी शिक्षालाई महत्वपूर्ण रूप विषयमा लिएका छौँ, प्रमुख एजेन्डामा लिएका छौँ। गत वर्ष हामीले 64.89 करोड रुपियाँ बजेट विनियोजित गरेका थियौँ, गाउँसभा पास गरे अन्तर 29 करोड रुपियाँ बजेट चाहिँ हामीले शिक्षामा लगानी गरेका छौँ। अहिले शिक्षा, गुणस्तरीय शिक्षा दिनका लागि, प्रविधिमैत्री शिक्षा दिनका लागि चाहिँ हामीले व्यवस्थापन गरेका छौँ र अहिले तपाईँले आवश्यक व्यवस्थापनको पनि गरेका छौँ। यसरी यस्तै गरी हामीले अहिले यसरी केही वर्ष अगाडि हामीले आवश्यक व्यवस्थापनलाई जोडेर अगाडि गरेका छौँ। बिग स्कुलको अवधारणा साथ एउटा विद्यालयलाई हामीले सम्पूर्ण पालिकाले खर्च व्यवस्थापन गरेर त्यसमा चाहिँ आवश्यक व्यवस्थापन गरेका छौँ। होस्टेल वारेन्टदेखि लिएर कोचिङ व्यवस्थापनदेखि लिएर आवास, खाना, बस्न लगायतका सबै व्यवस्थाहरू पनि चाहिँ स्थानीय सरकारले गरेर आएको छ भने लगायतै अरू विद्यालयहरू पनि आवासीय व्यवस्थापनका लागि माग गरेको हो भने हामीले बजेट व्यवस्थापन गरेर आवासीय व्यवस्थापन गरेका थियौँ भने यो गत वर्ष 82-83 को बजेटमा चाहिँ हामीले प्रविधि मैत्री शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले बाल कक्षालाई सबैभन्दा हाम्रो शिक्षाको जग र जरा भन्ने हिसाबले चाहिँ बाल कक्षालाई व्यवस्थापन गर्दै भूमि बसाई भुइते लेखनदेखि लिएर स्मार्ट टिभी लगायत बाल उद्यानका कार्यक्रमहरूलाई पनि हामीले त्यसलाई जोड गरेर त्यसको बाल कक्षाको स्तर उन्नति गर्दै आएका छौँ भने माथिका कक्षाहरूलाई पनि व्यवस्थापन रूपले सञ्चालन गर्नुपर्छ भनेर अहिले स्मार्ट बोर्ड कक्षा कोठामै जडान गरेर स्मार्ट बोर्डबाटै कक्षा सञ्चालन गर्ने भनेर गत वर्ष चाहिँ हामीले बजेट विनियोजित गरेर कक्षा 8 र कक्षा 10 हामीले चाहिँ स्मार्ट बोर्डबाटै सञ्चालन गर्ने भनेर सम्पूर्ण हामीसँग कक्षा 8 कक्षा 10 विद्यालयहरूमा स्मार्ट बोर्ड जोडान गरेर चाहिँ त्यसबाट पढाइ सुरु गरेका छौँ भने यो बजेट पनि यो वर्ष पनि हामीले बजेट व्यवस्थापन गरेर हामीले यो प्रविधि मैत्री शिक्षा र शैक्षिक सुधार कार्यक्रमलाई 2.44 करोड रुपियाँ बजेट व्यवस्थापन गरेर यो वर्ष पनि हामीले के अरे यो स्मार्ट बोर्डका जोडान र स्मार्ट टिभीका जोडान गर्ने भनेर निर्णय गरिसकेका छौँ। अब यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्नेछौँ।
0: अब अध्यक्षज्यू, सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको ठूलो गन्तव्य बनाउन पनि सकिन्छ, त्यसको आफ्नै महिमा छ होइन, सत्यवती मन्दिरको गरिमा त्यस्तै छ, त्यसलाई चाहिँ अलि पर्यटकीय गन्तव्य बनाउने, त्यहाँ तीर्थाटन बनाउने, त्यसलाई चाहिँ धर्मावलम्बीहरू भक्तजनहरूलाई चाहिँ व्यापक रूपमा ल्याउने खालको के योजना छ, के गर्नु भएको छ तपाईँहरूले?
1: ए धन्यवाद, बडो राम्रो प्रश्न सोध्नुभयो हजुर। यो हाम्रो सत्यवती बजाईको मन्दिर सम्भवत नेपालमा एउटा अनौठो मन्दिरको रूपमा लिन्छु मैले, किन भन्दा अन्त बिहान गएर पूजा गरेर वर माग्ने चलन छ भने यो रातिको 12 बजे वर माग्यो भने पूर्ण पुग्छ, मागेको वर सबै कुरा पुग्छ भन्ने कुरामा सबै जन भक्तजनहरूमा विश्वास छ। त्यही कारणले यो सत्यवती बजाईको मन्दिरलाई हामीले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ भनेर हामीले निर्वाचित भएर आइसकेपछि निरन्तर यसमा काम गरिराखेका छौँ। त्यहाँ जाने सड़कलाई स्तरोन्नति गरेर सहजीकरण, भक्तजनलाई सहजीकरण गर्ने कामहरू भइरहेको छ। पहिला हिँडेर जानुपर्थ्यो 3 घण्टा भने, अहिले हामीले त्यहाँ झन्डै 2 पुल 20 करोड़ बराबरको संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर पुल निर्माण सम्पन्न भइसकेको छ र त्यहाँ जानसम्मको बाटोलाई पनि हामीले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर स्थानीय सरकारको 3 तहको सरकारसँग सहकार्य गरेर बाटो स्तरोन्नति कामहरू भइरहेको छन्। र त्यो मन्दिरलाई अझै पर्यटक क्षेत्रको विकासका निम्ति हामीले त्यो मन्दिरको व्यवस्थापन, त्यहाँ भक्तजनलाई सहज गर्नका निम्ति त्यहाँ फुड ट्र्याकहरू पनि निर्माण सम्पन्न भइसकेको छ। लगायतै त्यो मन्दिर पुरानो जीर्ण भएका हिसाबले र त्यसलाई विशेष गरी यो हामीले मगर कल्चरको अनुसार त्यसलाई सत्यवतीको मन्दिर भन्दा पनि सत्यवतीको थान भन्ने हिसाबले पनि हामीले त्यसलाई गोलाकार आकारको मन्दिरहरू स्थापना निर्माण गर्नका लागि पनि ठेक्का परिक्रिया गत वर्ष 82-83 चाहिँ बहुवर्ष ठेक्का खोलेर यो चाहिँ हामीले मन्दिरको काम पनि निर्माणको काम पनि लगभग 50% सम्पन्न भइसकेको छ।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन? त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ, हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031439।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिङ्ग गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।

0: बाबा बाबा म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
5: 98167045 47।
6: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर गुप्ताको सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
1: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0957-437।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97140-0130-429।
9: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे
9: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
9: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साठ फेर पनि गरिन्छ।
9: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98141-7522, 98160-2661 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू मेरो बिहामा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहामा आउनु र खै?
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
5: दादा दादा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र?
4: अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215

0: थाहासंचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहासंचार नेटवर्कमा विभिन्न एफएम स्टेशनबाट त्यसै भरका एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू। आज बिहानैदेखि देशका अधिकांश भूभागमा वर्षा जारी, रातिदेखि भारी वर्षाको सम्भावना, सजगता अपनाउन आग्रह। कर्मचारी सरूवाका लागि बोर्ड गठन गर्न रासपा महामन्त्रीको माग, कञ्चनपुर भन्सारको अडियो टेप संसद प्रवेश, राजदूतहरूको सुनवाई प्रक्रिया शुरू। एमाले केन्द्रीय कमिटी बैठक सकिँदै अहिले सचिवालय बैठक जारी, कंग्रेसको पालिका अधिवेशन पनि आज हुँदै। अमेरिकामा चिनिया राष्ट्रपति शीको भव्य स्वागत, ट्रम्प दम्पति नै पुगे विमानस्थल, आकाशदेखि जमीनसम्मै रौनक। र 20 एसियाली खेलकुद अन्तर्गत आज एथलेटिक्स तथा बक्सिङ तर्फ नेपाली खेलाड़ी प्रतिस्पर्धामा उत्रिँदै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ। अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बंगालको खाड़ीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद देवेन्द्र दालका अनुसार भारतको आन्ध्र प्रदेश र ओडिशा आसपासबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको कारण विशेष गरी नेपालको पूर्वी र मध्यभागमा मौसम प्रभावित बनेको छ। उहाँका अनुसार काठमाण्डु उपत्यका सहित देशका पूर्वी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुँदा पाल्पा, अर्घाखाँची, कपिलवस्तु आसपासमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। आज दिउँसो र रातिको समयमा लुम्बिनीदेखि पूर्वी भूभागका अधिकांश स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। तराईका भूभागमा सामान्यभन्दा केही ठूलो हावाहुरी चल्ने अनुमान गरिएको छ। आजभन्दा भोलि धेरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनीका तराईदेखि पहाड़सम्मका क्षेत्रमा भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ। नदीहरूको बाह उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने जोखिम छ। पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बाह उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको सम्भावना रहेको बताइएको छ। आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ। सम्भावित भारी वर्षा र हिमपातको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्केर सुरक्षित स्थानमा बस्न र जाने तयारी गरिरहेकाहरूलाई यात्रा नगर्न भनेको छ। यस्तै मौसमविदहरूले निरन्तर वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम रहेको भन्दै लामो दूरीको यात्रा स्थगित गर्न आग्रह गरेका छन्।
1: अविरल वर्षासँगै प्रभावित क्षेत्रका पालिकाहरूले धमाधम विद्यालयहरूमा विदा दिन थालेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङको विराटनगर महानगरपालिकाले 2 दिन विद्यालय विदा दिएको छ। विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो। यो अवधिमा नदी नालामा पानीको बहाव बढ़न सक्ने, बस्ती तथा सड़कमा डुबान हुन सक्ने र बाटोघाटो अवरूद्ध हुने जोखिम रहेकोले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ। यस्तै कास्कीको पोखरा महानगरपालिकाले पनि वर्षाबाट हुने जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा 2 दिन स्थानीय विदा दिएको छ। पाँच थर जिल्लाका सबै विद्यालय पनि आज र भोलि बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले बाढ़ी पहिरोबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको लागि विद्यालय विदा दिएको हो। प्रशासनको आग्रह अनुसार फिदिम नगरपालिका, फाल्गुन नन्द र याङबरक गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। बाँकी स्थानीय तहले पनि प्रशासनको सर्कुलर अनुसार 2 दिन पठन पाठन बन्द गर्ने जनाएका छन्। शिक्षा मन्त्रालयले हिजो देशभरका शिक्षण संस्थालाई विपदको पूर्व तयारी र उच्च सतर्कतामा रहन आग्रह गर्दै विद्यालयमा विदा दिन र भइरहेका परीक्षा स्थगन गर्न आग्रह गरेको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन कुमार आचार्यले कर्मचारीहरूको सरूवा बढ़ुवाका लागि तत्काल सरूवा बोर्ड गठन गर्न माग गर्नुभएको छ। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव सरूवा र बढ़ुवाकै आएको भन्दै आफ्ना आफन्त र साथीभाइलाई पनि आफूले पार्टीको चुनावी वाचापत्रको बुदा नम्बर 8 देखाउने गरेको बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा बोल्दै वहाँले पार्टीको वाचापत्रको बुन्दा देखाएर पठाउने गरे पनि सरूवा बोर्ड गठन नभए त्यसले व्यक्तिगत रूपमै असर पार्ने चिन्ता व्यक्त गर्नुभयो। वहाँले व्यङ्ग्यात्मक भाषामा आशीर्वादको साटो श्राप पाउन सक्ने पनि बताउनु भएको छ। यस्तै भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसएसपीलाई धम्क्याएको एउटा अडियो टेप सार्वजनिक भएपछि यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश पाएको छ। आजको बैठकमा आकस्मिक समयमा सांसद टीका संग्रौला ज्वालाले भन्सार अधिकृतको हरकतप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सार्वजनिक अडियोमा ती भन्सार अधिकृतले सुरक्षा निकायका उच्च अधिकारीलाई स्वाट्टै हान्छु भन्दै धम्क्याएको सुनिन्छ। त्यसबारे प्रश्न गर्दै संग्रौलाले आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुवावट नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीलाई नै सीमा क्षेत्रका भन्सार अधिकृतले यसरी गैर जिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय भएको भन्दै ध्यान आकर्षण गराउनुभयो।
1: प्रस्तावित राजदूतहरूको संसदीय चुनाव प्रक्रिया अघि बढ़ेको छ। संघीय संसद अन्तर्गतको संसदीय चुनाव समितिको आज बिहान बसेको बैठकले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय चुनाव प्रक्रिया अगाडि बढ़ाएको हो। बैठकमा प्रस्तावित व्यक्तिहरूको चुनावको लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारत चीन अमेरिका लगायत 13 देशका राजदूत नियुक्त गर्नको लागि सिफारिश गरेको थियो।
0: नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज सकिँदैछ। चार दिनदेखि जारी बैठकको तेस्रो दिन हिजो केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो। ललितपुरको भनीमण्डल स्थित रामबाग भवनमा हिजो अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा र सुझावका सम्बन्धमा स्पष्ट पारेसँगै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। बैठकमा पार्टी सचिवालयका सदस्य पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूले प्रतिवेदन लगायतका समसामयिक राजनैतिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। आज बैठकमा अन्य एजेण्डाहरू स्थायी समिति पोलिट ब्यूरो लगायतका गठन गरी नेताहरूको कार्य विभाजन अनुमोदन गरी बैठक सक्ने तयारी छ। केन्द्रीय कमिटिको बैठक 12:30 बजेदेखि शुरू हुँदैछ। त्यसअघि कार्य विभाजन टुंगो लगाउन पार्टी केन्द्रीय सचिवालयको बैठक अहिले च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले बताउनुभयो।
1: नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज पनि पालिका अधिवेशन जारी छ। हिजोको लागि तोकिएको अधिवेशन तालिका अनुसार देशभरका 753 पालिका मध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया शुरू भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रक्रिया शुरू भएका पालिकाहरूमा आज सम्पन्न हुँदैछ। कतिपय पालिकामा भने हिजो नै नयाँ नेतृत्व चयन भइसकेको छ। पालिका अधिवेशन शुरू हुन बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन प्रक्रिया सञ्चालन हुने वाले जानकारी दिनुभयो।
0: प्रधानमन्त्री राहत कोषमा जम्मा हुने रकम 15 अर्ब नागेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका साथै सबै खातामा गरी 15 अर्ब 50 करोड़ भन्दा बढ़ी मौजदात रहेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्यांकमा हाल 11 अर्ब 63 करोड़ 80 लाख 998 हजार 98,291 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,54,47,546 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी ₹15,53,24,42,962 रूपियाँ मौजदात छ। प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा कोषमा 20,72,56,931 रूपियाँ जम्मा भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।
6: थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा सीताएयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। 13 जना यात्रु सहित नेपालगंजबाट गएको सो जहाज अवतरणको क्रममा पहाड़तिरको पछाडितिरको दायाँतर्फको एउटा पाङ्रा खुस्किएको थियो। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आज बिहान 8:25 बजे 9N8JH कल साइन जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पाङ्रा खुस्किएर बाहिर निस्किएको थियो। यद्यपि जहाज र यात्रु सबै सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। जहाजमा 7 जना विदेशी नागरिक पनि थिए। जहाज धावन मार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन्। अवतरणको लागि आएको नेपाली सेनाको जहाज समेत धावन मार्ग खाली नभएपछि जुफालमा अवतरण नगरी फर्किएको बताइएको छ। जहाजलाई धावन मार्गबाट हटाएर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया समकक्षी सी चिनपिङको विशेष स्वागत गर्नुभएको छ। चिनिया राष्ट्रपति सी अमेरिकाको 3 दिने भ्रमणका क्रममा वाशिङटन पुग्नु भएको छ। राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्रियुसको रनवेमा सी चिनपिङ र उहाँकी पत्नी पेङ लियोआनलाई स्वागत गर्न पुगेका थिए, जहाँ रेड कार्पेट बिछाएर सीको स्वागत गरिएको छ। सन् 1962 यता कुनै पनि अमेरिकी राष्ट्रपतिले यस एयरबेस वानमा कुनै पनि विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलो पटक हो। व्हाइट हाउस संवाददाताका अनुसार यो भव्य स्वागतले यस भ्रमणलाई ट्रम्पले दिएको महत्वलाई दर्शाउँछ। विमानबाट ओर्लिएपछि सी चिनपिङ र डोनाल्ड ट्रम्पले हात मिलाएका थिए। यस क्रममा दुवै नेताका पत्नीहरू पनि सँगै थिए। चिनिया राष्ट्रपति पुगेको अवसरमा 2 B-1 बम्बर विमानहरूले आकाशमा उडान भरेका थिए। अमेरिकी वायुसेनाको ब्याण्डले अमेरिका र चीन दुवै देशको राष्ट्रियगान बजाएका थिए भने दुवै देशका झण्डाहरू पनि फहराइएको थियो। त्यसपछि ट्रम्प र सी चिनपिङ अलग अलग गाड़ीमा वाशिङटन डीसीतर्फ प्रस्थान गरेको देखिएको थियो। पछिल्लो समय अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले अमेरिका र चीन नोभेम्बरमा समाप्त हुने व्यापार युद्ध विरामलाई January 10 लम्ब्याउन सहमत भएको बताएका छन्।
1: र अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत आज एथलेटिक्सतर्फ नेपाल कि सन्तोषी श्रेष्ठ 10,000 मिटरको फाइनल स्पर्धामा मैदान उत्रदैछिन्। उनको दौड़ साँझ 6:40 बजे हुनेछ। सन्तोषीको मुख्य लक्ष्य आफ्नै नाममा रहेको 34:47 सेकेण्डको राष्ट्रिय कीर्तिमान सुधार गर्नुहुनेछ। आज पदकको बलियो दावेदार कोही नभए पनि महिला कबड्डी टोली समूह बीको अन्तिम खेलमा श्रीलंका विरूद्ध मैदान उत्रदै ऐतिहासिक पदकको नजिक पुग्ने अवसर छ। यसैगरी टेबल टेनिसमा संयोग कपाली र रूबिन महर्जनले क्रमशः यमन र मकाउका खेलाड़ीसँग प्रतिस्पर्धा गर्दैछन् भने महिला डबल्समा इभाना थापा र नविता श्रेष्ठको जोड़ीले सिंगापुरसँग खेल्नेछ। पौड़ीको पुरूष 50 मिटर बटरफ्लाईमा अभिव प्रधान र पुरूष कबड्डीमा टोलीले मलेसिया विरूद्ध चुनौती प्रस्तुत गर्दैछन्। साथै बक्सिङको महिला 65 केजीको प्रारम्भिक चरणमा कुसुम तामाङले चीनकी सु लीसँग प्रतिस्पर्धा गर्नेछन्। हिजो क्रान्तिका तेन्जिङ शेर्पाले काँस्य पदक जितेर नेपालको खाता खोलेका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आज बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा जारी। रातिदेखि भारी वर्षाको सम्भावना। सजगता अपनाउन आग्रह।
0: कर्मचारी सरूवाका लागि बोर्ड गठन गर्न रासोपा महामन्त्रीको माग। कञ्चनपुर भन्सारको अडियो टेप संसद प्रवेश। राजदूतहरूको सुनवाई प्रक्रिया शुरू।
1: एमाले केन्द्रीय कमिटी बैठक सकिँदै अहिले सचिवालय बैठक जारी। कांग्रेसको पालिका अधिवेशन आज पनि हुँदै।
0: अमेरिकामा चिनिया राष्ट्रपति सीको भव्य स्वागत। ट्रम्प दम्पति नै पुगे विमानस्थल। आकाशदेखि जमीनसम्मै रौनक।
1: र विश्व एसियाली खेलकुद अन्तर्गत आज एथलेटिक्स तथा बक्सिङतर्फ नेपाली खेलाड़ी प्रतिस्पर्धामा उत्रन्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: AIO
9: Yes, AIO All in one mart
10: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
11: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
12: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
11: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
11: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
12: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
14: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
12: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
14: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
12: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
14: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला।
15: बाबा बाबा म टाढा स्कुल जान्न
16: म पनि स्कुल जान्न मम्मी
17: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
18: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
17: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट
13: काठमाडौँ जाने बाटोपट्टि
11: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
13: 9861-7045-47
19: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843007437।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851249090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
9: 9861707545।
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुन, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9908887778।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-21-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
8: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ। होइन, भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
10: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, चिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
10: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका दिन, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 98607161।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512409334।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851-108878 र 9808878778।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
11: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

रेडियो बिहानी 97.6 MHz। तमंग

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नदी तटीय क्षेत्रका राजमार्ग बन्द गर्ने सरकारको तयारी भोटे कोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी प्रधानमन्त्री राहत कोषमा 15 अर्ब बढ़ी संकलन अदालतको भूमिकालाई लिएर संसदमा राष्ट्रपा एमाले सांसदबीच सधैँ जसो वाद विवाद अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका सांसदबाट अभिव्यक्ति आइरहेको एमालेको आरोप आधा किलो सुन सहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ सीएनएन सहित 3 संचार माध्यमलाई व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको राष्ट्रपति जेलेन्स्कीको दावी र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026मा टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ी पराजित खेलाड़ी द्वय रूबिन महर्जन र समीप कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए।

0: ajili ल्यायो नयाँ एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्षको वारेन्टी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं देशभर वर्षा जनजीवन प्रभावित सम्बन्धी खबरबाट मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाड़ीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भइरहेको छ काठमाडौँ उपत्यका सहित देशभर आज बिहानैदेखि वर्षा जारी छ बिहिबार बिहानैदेखि कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ सुदूरपश्चिममा आंशिक बदली छ भने कोशी मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ बंगालको खाड़ीमा रहेको गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेर उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको छ आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ मधेस कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ लगातार वर्षाका कारण नदी तथा खोला नालामा जलसतह बढ़ने पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क अवरूद्ध हुने जोखिम छ त्यसैले सतर्कता अपनाउन महाशाखाले आग्रह गरिरहेको छ मौसम पूर्वानुमान महाशाखाले आजदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि सम्भावित ठाउँमा पूर्व सचेतना अपनाइएको छ धेरै वर्षा हुने आकलन गरिएको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ नदी तटीय क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गर्न थालेका छन् बागमती प्रदेशका रोशी सुनकोशी त्रिशुली इन्द्रावती मधेशका बलान खोला बिहुल खोलाका तटीय क्षेत्रका साथै काठमाडौँ उपत्यका नदी तटीय क्षेत्र सचेतना गराउने काम भइरहेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ सुरक्षा निकायले वर्षाका कारण देशभरका 649 ठाउँलाई जोखिमपूर्ण स्थान पहिचान गरेका छन् धेरै जोखिम देखिएको लुम्बिनी र गण्डकी प्रदेशमा प्रहरी प्रधान कार्यालयले थप मदत पठाएको छ नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्रबाट तालिम प्राप्त सुरक्षाकर्मी थप मदतको रूपमा लुम्बिनी र गण्डकीमा पठाइएको डीआईजी काफ्लेले जानकारी दिनुभएको छ काभ्रे पलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा चार दिन रातीको समयमा सवारी आवागमन रोक्ने निर्णय भएको छ मनसून प्रतिकार्य कमाण्ड पोस्ट काभ्रे पलाञ्चोकको बैठकले असोज 8 गतेदेखि 12 गते बिहान 5 बजेसम्म बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो यस्तै अविरल वर्षाका कारण बाढ़ी पहिरो र डुबानको उच्च जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारी साधनको सुरक्षालाई सुनिश्चित गरेर यो निर्णय गरिएको प्रशासनले जनाएको छ प्रशासनले जारी गरेको सूचना अनुसार आज राति 8 बजेदेखि शुक्रबार बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द भएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद जगदीश खरेलले मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षाको अनुमान गरेकाले सतर्क रहन आग्रह गर्नुभएको छ राष्ट्रपाका प्रवक्ता समेत रहनुभएका सांसद खरेलले पहिरोको जोखिम रहने बताउनुभयो सरकार नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिएको छ असोज 9, 10 र 11 गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी सरकारले गरेको छ उहाँले भन्नुभयो सम्भावित जोखिमबारे तीनै तहका सरकारले काम गर्नुपर्ने उहाँको भनाइ छ सुरक्षाकर्मी राजनैतिक दलका युवा खोजी उद्धारको सम्भाव्य जोखिमबारे तयारी अवस्थामा रहन उहाँले आग्रह गर्नुभयो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबा देखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबैका खातामा 15 अर्ब 50 करोड़ भन्दा बढ़ी मौजदा छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा हाल 11 अर्ब 63 करोड़ 80 लाख 980 हजार 291 र हिमालय ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2 करोड़ 54 लाख 47 हजार 546 अमेरिकी डलर मौजदात रहेको छ। सबै खातामा गरी 15 अर्ब 53 करोड़ 24 लाख 42 हजार 962 मौजदात रहेको छ। अदालतको भूमिकालाई लिएर आज पनि संसदमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरू प्रसाद बरालबीच सवाल जवाब भएको छ। विशेष समयमा बोल्दै एमाले सांसद बरालले अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका कतिपय सांसदबाट अभिव्यक्ति आइरहेको बताउनुभयो। उहाँले संविधानले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको भूमिका प्रष्ट गरेको बताउनु भएको छ। बरालले सत्तापक्षका सांसदहरूले अदालतका निर्णयप्रति राजनैतिक आक्रोश पोख्ने, न्यायाधीशलाई धम्काउने, आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले उक्त भनाईप्रति राष्ट्रपाका सांसद नेउपानेले प्रतिवाद उहाँको भनाईप्रति राष्ट्रपाका सांसद नेउपानेले प्रतिवाद गर्नुभएको छ। हामी कमजोर अदालतलाई सक्षम बनाउनुपर्छ भन्नका लागि संसदमा बोल्दैछौ, नेउपानेले भन्नुभएको छ। आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। कतारको दुआ हुँदै काठमाण्डु आएका 42 वर्षीय मोहम्मद चेरा थोड़ी रहेका छन्। उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट 536 ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 को पचरौता नगरपालिका एक पीपर पार्टीका 33 वर्षीय अनिस अंसारी रहेका छन्। प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजवेल र समिति सदस्य धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफलेसँग भेटवार्ता गर्नुभएको छ। असोज 5 गते काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनालाई लिएर उहाँहरूका बीचमा भेट र छलफल भएको हो। छलफलका क्रममा सभापति गजवेलले घटनाको वास्तविक कारण र परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन निर्देशन दिनु। घटनाको निष्पक्ष अनुसन्धान मार्फत वास्तविक अवस्था सार्वजनिक गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। गजवेलका अनुसार सरकारले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा उपत्यकाको सड़क यातायातलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन जीरो ट्राफिक व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ अगाडि बढ़ाउँदैछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

सब्जी ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब विदेशका खबरको पालो भएको छ अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनर्स्थापित गर्न आदेश दिएका छन् अमेरिकी जिल्ला न्यायाधीश टियोथी केलीले जारी गरेको आदेश 14 दिनसम्म लागू हुनेछ न्यायाधीश केलीले ती संचार माध्यमले प्रतिबन्ध विरूद्ध अस्थायी रोक आदेश प्राप्त गर्न आवश्यक कानूनी आधार पूरा गरेको बताएका छन् उनले प्रतिबन्धका कारण संचार माध्यमलाई अपूरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको उल्लेख गरेका छन् तीनै संचार माध्यमले समाचारको विषयवस्तुका कारण आफूहरूलाई लक्षित गरिएको दावी गर्दै प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको जिकिर पनि गरेका छन् खबरमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गरेका छन् संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिएका छन् जेलेन्स्कीका अनुसार घाना नेपाल भारत लगायत विभिन्न देशका नागरिक रूसी पक्षबाट युक्रेन विरूद्धको युद्धमा संलग्न छन् उनले सन् 2025 रूसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको पनि बताएका छन् र खेलकुद जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता 2026 अन्तर्गत टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ीद्वय रोबिन महर्जन र समय कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् जापानको नायगा स्थित काई हल टोयटामा आज भएको खेलमा रोबिन मकाउका खेलाड़ी टिन एयान माकसँग पराजित हुँदा संयुक्त एमनका इब्राहिम गुब्रानसँग पराजित भए रोबिनले खेलको पहिलो सेट 11-5 गुमाए तर खेलको दोस्रो सेट पनि आफ्नो पक्षमा पारे उनले दोस्रो सेटमा 11-3 जीत निकाले तर उनी त्यसपछिको लगातार सेटमा पराजित भएका थिए खेलको तेस्रो सेट 11-9 चौथो सेट 11-4 तथा पाँचौं सेट 12-10 गुमाएका थिए संयोगले पनि यमनका खेलाड़ी इब्राहिमसँग समान 4-1 सेटमा पराजित भएका हुन् उनले खेलको पहिलो सेट 11-15 गुमाए भने दोस्रो सेट 11-8 पछि परेका थिए जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक देशभर वर्षा 649 जोखिमपूर्ण स्थान पहिचान 11,000 सशस्त्र प्रहरी परिचालन प्रमुख नदीमा जलस्रोतमा बढ़ने चेतावनी बीपी राजमार्ग बन्द आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक भारी वर्षा हुने भएपछि नदी तटीय क्षेत्रका राजमार्ग बन्द गर्ने सरकारको तयारी भोटे कोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी प्रधानमन्त्री राहत कोषमा 15 अर्ब बढ़ी रकम संकलन अदालतको भूमिकालाई लिएर संसदमा राष्ट्रपा एमाले सांसदहरू बीच सधैँ जसो वाद विवाद अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका सांसदबाट अभिव्यक्ति आइरहेको एमालेको आरोप आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ सीएनएन सहित तीन संचार माध्यमलाई व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध हटाइयो रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको राष्ट्रपति जेलेन्स्कीको दावी र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसको पुरूष एकल विधामा नेपालका खेलाड़ी पराजित खेलाड़ीद्वय रविन महर्जन र समीर कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ अपरान्ह 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार
2: पावरवाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: दादा दादा म चाहे स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705454।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरी
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855240934।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट
8: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-47।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। त्यो विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ। हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरूभन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाही मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वामित्व रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो, जो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अप्नाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: Boleh, ero ta? Lau.
1: Aha, kati ramro manga sutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818324773 9861775988 9861775988
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लाइज एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185757
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9908887778।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नक्

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरफेरो।

रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सिरोफिरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: मा भारी वर्षाको सम्भावना असोज 9 देखि 11 गतेसम्म उच्च सतर्कता अप्नाउन प्रशासनको आग्रह। धादिङमा अनलाइन मार्फत उद्योग दर्ता सेवा शुरू, हस्तलिखित निवेदनबाट दर्ता नहुने। भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्ग राति 8 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिने। र धादिङको धारापानीमा 13 अन्नकन्या कप फुटबल प्रतियोगिता हुँदै विजेतालाई 1,50,000 रूपियाँ पुरस्कार दिने। अब समाचार विस्तारमा। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। धादिङमा आगामी असोज 9 गते शुक्रबारदेखि 11 आइतबारसम्म भारीदेखि धेरै भारी सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले उच्च सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले यस्तो आग्रह गरेको हो। विभागका अनुसार धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन, चट्यान र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने सक्ने सम्भावना रहेको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुका साथै आकस्मिक बाढ़ी, पहिरो र डुबानको जोखिम हुन सक्ने प्रशासनले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अप्नाउन सबैमा आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक काम बाहेक यात्रा नगर्न समेत अनुरोध गरेको छ। यात्रा गर्न पर्ने अवस्था आएमा अतिरिक्त कपड़ा, खानेकुरा, पानी तथा प्राथमिक उपचारका लागि आवश्यक आधारभूत औषधि साथमा राख्न आग्रह गरिएको छ। यात्रा गर्ने क्रममा बाढ़ी, पहिरो वा सड़क अवरोध भएका जबरजस्ती अघि नबढ़े सुरक्षित स्थानमा आश्रय लिन प्रशासनले अनुरोध गरिएको छ। यस्तै नदी खोला तथा खहरे खोलाको आसपासमा बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र तथा नदी खोला किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा विशेष सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। कुनै समस्या परेमा वा आवश्यक सूचना लिनुपर्नेमा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 114 तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको 9234 वा 010-521-464 सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ। धादिङमा अनलाइन मार्फत उद्योग दर्ता गर्ने सेवा शुरू गरेको छ। उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय धादिङले यही असोज 6 गतेदेखि अनलाइन मार्फत उद्योग दर्ता सेवा सञ्चालनमा ल्याइएको हो। कार्यालय प्रमुख चुडामणि पुरीका अनुसार उद्योग दर्ताका लागि अब अनलाइन आवेदन अनिवार्य गरिएको छ। यससँगै हस्तलिखित निवेदन तथा कागजी फारममा आधारमा उद्योग दर्ता गर्ने व्यवस्था हटाएको छ। उद्योग दर्ता गर्न चाहने सेवाग्राहीले अनलाइन प्रणाली मार्फत फारम भर्नुपर्नेछ। दर्ताका लागि आवश्यक सम्पूर्ण कागजात स्क्यान गरी सोही प्रणालीमा अपलोड गर्नुपर्ने कार्यालयले जनाएको छ। सेवाग्राहीले अनलाइन मार्फत पेश गरेको कागजात कार्यालयबाट रुजू गरिनेछ। कागजात ठिक भएमा कार्यालयले सेवाग्राहीलाई क्यूआर कोड उपलब्ध गराइनेछ। सोही क्यूआर कोड मार्फत आवश्यक राजस्व दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ। राजस्व दाखिला भएपछि उद्योग दर्ता प्रमाणपत्र उपलब्ध गराइनेछ भने उद्योग दर्ता भएको जानकारी सेवाग्राहीले एसएमएस मार्फत समेत प्राप्त गर्न सक्ने कार्यालय प्रमुख पुरीले बताउनु भएको छ। अनलाइन फारम भर्ने वा प्रक्रिया पूरा गर्ने कठिनाई भएमा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय धादिङले टेलिफोन नम्बर 010-520-177 सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने कार्यालयले जनाएको छ। भारी वर्षा तथा सम्भावित बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै धुनीबेसी नगरपालिकाले भोलि असोज 9 गते नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले आज जारी गर्नुभएको सूचना अनुसार विद्यार्थी शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। नगरपालिकाले असोज 9, 10 र 11 गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानले जारी गरेको छ। वर्षाका बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित सबैको सुरक्षाका लागि विदा दिने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले असोज 7 गते जारी गरेको पत्र समेतलाई आधार बनाउँदै नगर प्रमुख स्तरीय विद्यालयमा विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाको निर्णय अनुसार धुनिवेशी नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि असोज 9 गते एक दिन बन्द रहनेछन्। नगरपालिकाले भारी वर्षाको समयमा विद्यार्थी शिक्षक तथा अभिभावकलाई समेत आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। नेपाली कांग्रेसको वडा अधिवेशनबाट धादिङमा 20 वर्षीय युवा गौरव सापकोटा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। नीलकण्ठ नगरपालिका 12 का सापकोटा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। कांग्रेसभित्र युवा पुस्ताको सहभागिता र नेतृत्वको विषयमा बहस भइरहेको बेला सापकोटा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। सापकोटा धादिङ जिल्लामै कम उमेरमा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनु मध्येमा एक रहेको बताएको छ। उहाँले निर्वाचनसँगै नेपाली कांग्रेसको संगठनमा युवा पुस्ताको सहभागिताले थप चर्चा पाएको छ। धादिङका अधिकांश वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ। गाउँ तथा नगर अधिवेशन भने आज असोज 8 गते भएको छ। युवा पुस्ताको प्रतिनिधित्व सहित सम्पन्न वडा अधिवेशनले आगामी दिनमा कांग्रेसले स्थानीय संस्था संगठनमा नयाँ पुस्ताको भूमिकाबारे थप चासो बढ़ाएको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़ेपछि धादिङमा पृथ्वी राजमार्ग रातिको समयमा पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज बेलुका 8 बजेदेखि असोज 9 गते बिहान 5 गतेसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आगमनमा रोक लगाउने जनाएको छ। धादिङ जिल्ला तथा आसपासमा क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राखेर राजमार्ग बन्द गर्ने निर्णयको प्रशासनले जनाएको छ। वर्षाका कारण बाढ़ी पहिरो डुबान लगायतका विपद जन्य जोखिम उत्पादन हुन सक्ने भएकाले जोखिम न्यूनीकरण तथा यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित गर्ने राजमार्ग बन्द गर्न लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। प्रशासनको यात्रु तथा सवारी चालकलाई मौसम तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पुनः पालना गर्न समेत अनुरोध गरेको छ। आपतकालीन अवस्था आएमा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरीको 1114, जिल्ला आपतकालीन सञ्चालन केन्द्रको 1234 वा 0105/21-464 सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ। एमाले केन्द्रीय कमिटिको तेस्रो बैठक अघि आज बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। पार्टीका पूर्वोपाध्यक्ष समेत रहनु भएकी भण्डारीलाई पार्टी सदस्यता दिने वा नदिने विषयमा अतिरिक्त बहस चलिरहेको बेला एमाले उहाँलाई सर्वसम्मत रूपमा वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। एमाले सचिव हिक्मत कार्कीले भण्डारीको राजनीतिक र संगठित अनुभवको पार्टीले आगामी कार्यभारलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सही पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सचिव महेश बस्नेतले केन्द्रीय कमिटी बैठक पूर्ण रूपमा सम्पन्न भएको र पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक टुंगिएको दावी गर्नुभएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यमा मनोनयन हुने नेताहरूको सूची समेत पारित गरेको छ। यसअघि बुधबारको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गरिएको थियो।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एमालेका सांसद सुनम ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनका कारण नेपालका हिमाल तथा बस्तीमा उत्पन्न संकटप्रति सरकारको ध्यानकर्षण गराउनु भएको छ। बिहिबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शेर्पाले विपद व्यवस्थापनमा सरकारी संयन्त्रको कार्यशैलीप्रति प्रश्न उठाउँदै नयाँ ढंगबाट अनुसन्धान र व्यवस्थापनको आवश्यकता रहेको बताउनु भएको हो। उहाँले सरकारी संयन्त्रमा देखिएको विदेश भ्रमणका लागि तत्काल तयारी गर्ने तर विपदपछि राहत र अनुसन्धान सम्बन्धी काममा ढिलाइ हुने प्रविधिको आलोचना गर्नुभयो। थामे र रसुवामा आएको बाढ़ीपछि सरकारी रिपोर्ट तयार गर्न 6 महिना भन्दा बढ़ी समय लागेको उल्लेख गर्दै उहाँले यस्तो कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद शेर्पाले जलवायु परिवर्तनका कारण सिर्जना भएका नयाँ चुनौतीलाई सम्बोधन गर्न पुराना अनुसन्धानका विधि पर्याप्त नभएको बताउनुभयो। अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउने जलवायु परिवर्तनका मुद्दालाई विकास परियोजनामा मात्रै सीमित नगरी बाढ़ी पहिरो र स्थानीय समुदायले भोगिरहेको वास्तविक समस्यासँग लड्नुपर्ने उहाँको भनाइ छ। अब विदेशको खबर। अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपन एआईको अनधिकृत पहुँच सूचना दिन ढिलाइ गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउनु भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बाजिनीको ओपन एआईले कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्य सम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। जून 18 ओपन एआईको एक प्रणालीले सर्भिसेस अस्ट्रेलियाको सञ्चालन गर्ने मेडिकेयर तथ्याङ्क प्रतिवेदनमा सेवामा पहुँच बनाएको थियो। उक्त पोर्टलमा स्वास्थ्य खर्च, औषधि तथा मेडिकल केयर सम्बन्धी तथ्याङ्क राखिएका छन्। प्रणालीले केही सार्वजनिक नगरीका सामग्रीमा पहुँच बनाए पनि व्यक्तिगत स्वास्थ्य विवरणमा पहुँच पुगेको प्रमाण नभेटिएको अस्ट्रेलिया सरकारले जनाएको छ। ओपन एआईले घटनाबारे सेप्टेम्बर 10 मात्रै सरकारलाई जानकारी गराएको थियो। घटनापछि सम्बन्धित पोर्टल बन्द गरी तथ्याङ्कलाई थप सुरक्षित प्रणालीमा सारिएको छ। प्रधानमन्त्री अल्बानिजले ओपन एआई प्रमुख कार्यकारी अधिकृत साम अल्टरम्यानबाट घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गर्नुभएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने कानून उल्लंघन भए नभएको समेत जाँच गरिने जनाएको छ। कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्सलले सरकारी सूचना प्रणालीमा कृत्रिम बौद्धिकता कायमको अनधिकृत पहुँच बनाएको यो पहिलो घटना भएको बताउँदै एआई प्रणालीमा उत्पन्न हुन सक्ने साइबर सुरक्षा जोखिमप्रति सचेत रहनुपर्नेमा जोड़ दिनुभएको छ।

नादिङको धारापानीमा तेह्रौं अन्नपन्य कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। लगनशील युवा क्लबमा सचिव सौरभ थापाको अनुसार ज्वालामुखी गाउँपालिका साथ धारापानी खेल मैदानमा हुने प्रतियोगिता आगामी कार्तिक 6 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज 31 गतेसम्म टीम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ। टीम दर्ताका लागि 10,000 रूपियाँ शुल्क तोकिएको छ। प्रतियोगिताको विजेताले नगद 1,50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले 75,000 रूपियाँ पाउनेछन्। यस्तै प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ीलाई 5,000 रूपियाँ र सर्वाधिक गोलकत्तालाई 4,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विगतका संस्करणमा पनि प्रतियोगिता प्रतिस्पर्धात्मक रहँदै आएको थियो। 12 अन्नकन्या कपमा लगनशील युवा क्लबले अन्नकन्या युवा क्लबलाई 2-0 गोलले अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। त्यसअघि सम्पन्न 11 अन्नकन्या कपमा टार गाउँ युवा क्लब मुरली भन्स्याङले मैती युनाइटेड मैतीबाट 1-0 गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो। 2063 सालमा स्थापना भएको लगनशील युवा क्लबले खेलकुदको माध्यमबाट स्थानीय स्तरमा खेलाड़ी उत्पादन तथा खेल क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। धादिङमा भारी वर्षाको सम्भावना, असोज 9 देखि 11 गतेसम्म उत्तर सतर्कता अपनाउन प्रशासनको आग्रह। धादिङमा अनलाइन मार्फत उद्योग दर्ता सेवा शुरू, हस्तलिखित निवेदनबाट दर्ता नहुने। भारी वर्षाको वृद्धिपछि

जनाउँछ त। साझा छपेटिस बजेको समाचार अहिले सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार। हाउस त साझा 6:35 बजेको समाचार अहिले

0: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
2: रेडियो बिहानी 97.6 MHz।
3: ओ मेज्यू, नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: भटेकोशीबाड़ी प्रभावित ज्येष्ठ नागरिक गर्भवती महिला र बाल बालिका को सुरक्षा का लागि सरकारले काम गरिरहेको महिला बाल बालिका मंत्री सीता बादी को भनाई। नेकपा एमाले द्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता में चयन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउस में आज भेटवार्ता हुँदै
1: फोन में कुरा गर्दा आवाज स्पष्ट न आएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज वॉइस ओवर LTE अब तपाईको हरेक कुराकानी अझ स्पष्ट अझ जीवन्त
2: HD वॉइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईले कुरा गरिरहनु भएको व्यक्ति तपाईको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्।
3: 4G भोल्टेज नेपाल टेलिकम राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। भोलि असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन आज बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसून सक्रिय भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 देखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवाजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैंसे भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सड़क पनि बेलुकी 7 बजेदेखि सवारी आवागमनमा पूर्ण रोक लगाइएको जनाइएको छ। त्यसैगरी बीपी राजमार्गमा बेलुकी 5 देखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ़ मुगलिङ सड़क खण्डमा आज बेलुकी 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मनसूनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशैभर धेरैजसो स्थानमा पानी परिरहेको छ। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी 3 दिनसम्म कोशी बागमती लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी 3 दिनसम्म देशैभरका धेरै जसो स्थानमा मध्यमदेखि भारी तथा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 3 दिनसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नुका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र मधेश प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
5: धेरैजसो स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको जुन हिमाली र पहाड़ी भूभाग छ, यो भूभाग चाहिँ अधिकांश क्षेत्रमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ भने यी प्रदेशहरूको चाहिँ तराई भूभागको पनि अधिकांश स्थानमै मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। साथसाथै कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै स्थानमा मधेश प्रदेशको चाहिँ 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ, हावाहुरीको पनि सम्भावना छ। अब अहिले न्यूनचापीय प्रणाली बंगालको खाडीबाट जमिनतर्फ आइसकेको भएर यसको प्रभाव विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा अलिकति बढी प्रभाव देखिन्छ। यसको
4: जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आवश्यकताका आधारमा पूर्व तयारी स्वरूप राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना सम्प्रेषण गर्ने, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरू गरिरहेको र जोखिमबाट बच्ने सबै तयारी पूरा गर्ने गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
6: केन्द्रदेखि स्थानीय तहसम्म विपदसम्म सबै निकायहरूसँग हामीले प्राधिकरण निरन्तर समन्वय र सहकार्य पनि गरिराखेका छौँ। अहिले कहाँ कसरी पानी परेको छ, कहाँ चाहिँ नदीको बहाव बढेको छ, अलर्टहरू हुनुपर्ने अवस्था छ छैन, त्यसको पनि निरन्तर अब्जर्भ गरेका छौँ र त्यही अनुसार हामीले सम्बन्धित फिडोकारलाई, सम्बन्धित पालिकाहरूलाई, सुरक्षा निकायहरूलाई चाहिँ अलर्ट गरेर तयारी अवस्थामा राखिसकेको अवस्था छ। खोज उद्धारका सामग्रीहरू पनि चारवटा प्रदेशमा रेली तयारी अवस्थामा नै छ। सातवटा प्रदेशमा मुभ हुने गरी व्यवस्था मिलाइएको छ भने अहिले यो राफ्टिङ एसोसिएसनहरू, ड्रोन एसोसिएसनहरू, निजी हेलिकप्टर एसोसिएसनहरूसँग पनि हामीले यहाँनिर गरेका छौँ। नेपाली सेनाको सबै फौजहरू नै एकदमै पूर्व तैनाथी अवस्थामा नै हुनुहुन्छ। त्यसै गरी अरू सुरक्षा निकाय पनि तयारी अवस्था हुनुहुन्छ। अब पहिरो गएर सडक अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै हामीले डोजर, एक्जाभेटर र लोडरहरू पनि एकदम प्री पोजिसन योगमा राखेका छौँ।
4: बुधबारदेखि निरन्तर रूपमा परेको पानी शनिबारसम्म थप बढ्दै जाने र आइतबारबाट क्रमशः कम हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरैजसो स्थानमा भारी वर्षा, केही स्थानमा अति भारी वर्षा र थोरै स्थानमा अति धेरै भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक कामले हिडुल गर्दा सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै हिडुल गर्न, पहाड़ी तथा हिमाली क्षेत्रतर्फ ट्रेकिङ नजान, कृषि कर्म गर्नेहरूले विशेष ध्यान दिन र सबैलाई सचेत रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
0: प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री लम्सालले दुई तरिकाले फोहोर व्यवस्थापनको अवधारणा विधेयकमा राखिएको बताउनुभयो। फोहोर वर्गीकरण गरेपछि 95% फोहोर व्यवस्थापन ल्याण्डफिल्ड साइट जानु अघि नै भइसक्ने गरी व्यवस्था गरिएको मन्त्री लम्सालले जानकारी गराउनुभयो। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले न्यायिक प्रक्रिया सहज बनाउन, असमर्थ पक्षलाई कानूनी सहायता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र कानूनी सेवामा विद्युतीय प्रणालीको पहुँच विस्तार गर्ने प्रावधान समेत विधेयकमा समावेश गरिएको जानकारी गराउनुभयो। सरकारले रसुवाको भोटेको सिबाडी प्रभावित बाल बालिकालाई विशेष संरक्षण, पुनर्स्थापना र पुनर्मिलन प्राथमिकताका साथ गरेको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा महिला बाल बालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ी प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, महिला, सुत्केरी र गर्भवतीको सुरक्षा र संरक्षणका लागि आश्रय केन्द्रहरू स्थापना भइरहेको जानकारी गराउनुभयो।
7: विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार सहायक सामग्री तथा पुनस्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढ़ाइएको छ। 144 अपाङ्गता भएका व्यक्ति प्रभावित, 7 मृत्यु र 76 विस्थापित, 16 बेपत्ता र सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ। सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
0: वहाँले बाढ़ी प्रभावित महिला र किशोरीका लागि नुवाकोट र धादिङमा 10 महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको, बाढ़ीबाट विस्थापित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार सुविधासहित ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने प्रक्रियामा सरकार अघि बढ़ेको जानकारी दिनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोगिरहनु परेकाले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। आगामी 3 लगातार वर्षा हुने सम्भावना रहेकाले सांसदहरूले सुरक्षा निकायलाई पूर्व तयारी गर्न तथा नदी र तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्नुभयो। यस्तै दशैं र तिहारका अवसरमा काठमाडौँ बाहिर जाने र काठमाडौँ भित्र नै मानिसको चाप बढ़ने भएकाले जोखिमयुक्त सड़क र खाल्डा खुल्लीको निरीक्षण, वैकल्पिक मार्गको पूर्व सूचना र आवश्यक यातायात व्यवस्थापनको तयारी समयमै गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना विचार राख्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हाल भइरहेको लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले सबै नागरिक समाज, स्थानीय निकाय र सरकारवाला तह समूहबीच आपसी समन्वय र सहकार्य बढ़ाउन तथा सम्भावित प्रभावबारे नागरिकलाई सुसूचित गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। बैठकमा लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन र विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसद सँगको प्रत्यक्ष प्रश्नोत्तरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले बढ़दो महँगी र कालोबजारी नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो। बजारमा दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले भन्सार सहजीकरण लगायतका सुविधा दिएको र विभिन्न स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालनको व्यवस्था गरिएको मन्त्री शाहले बताउनुभयो। यस्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भोटे कोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री मेहताले बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन सबै होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कर्मी खटाइएको र विभिन्न साझेदार निकायहरूसँगको सहकार्यमा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई विभिन्न सरसफाई किटहरू उपलब्ध गराइएको जानकारी दिनुभयो। यसअघि आजको बैठकको शुरूमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढ़ी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढ़ी पहिरो तथा डुबान लगायत विपज्जन्य अवस्था सृजना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्व अनुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विभाग प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकारका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाइएको महानगरपालिकाले जनाएको छ। महानगर विपद व्यवस्थापन समितिको बैठकले सम्भावित बाढ़ी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकारीय प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रस लगायत निकायसँग समन्वय बढ़ाउने निर्णय गरेको छ। लगातारको वर्षाले निम्ताउन सक्ने विपदको जोखिमको मकवानपुरमा पूर्व तयारीका साथै सम्बद्ध सबै पक्ष उच्च सतर्क अवस्थामा रहेका छन्। विशेष गरी कुलेखाने ड्याममा वर्षाको पानी भरिएर सतहभन्दा माथि पुगेर हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाइएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
8: सम्भावित वर्षाका कारण बाढ़ी पहिरो तथा सड़क अवरोध हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिममुक्त क्षेत्रहरूमा निगरानी बढ़ाउनुका साथै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी जोखिममुक्त सड़क, नदी तथा खोला नाला र कुलेखानी जलाशय आसपासका क्षेत्रमा निगरानी बढ़ाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो।
9: विपद हुने बित्तिकै नौवटा क्लस्टरहरू जुन हाम्रो प्रोटोकलमा भएको नौवटा क्लस्टरहरू एक्टिभेट हुन्छन् एउटा पाटो। दोस्रो चाहिँ अहिले विशेष गरिकन इन्द्र सरोवर ड्याम, यसको विद्युत आयोजना र मुख्य रूपमा यो धनजमको क्षति हुन नदिनको लागि अझ सिरियस ढंगले काम गर्नुपर्छ।
8: मकवानपुरमा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै इन्द्र सरोवर गाउँपालिका र कुलेखानी जलविद्युत आयोजनालाई विशेष निगरानीमा राखिएको छ।
10: अब हामी सबैभन्दा पहिले चाहिँ हाम्रो लेभल इन्क्रिज हुँदै गइसकेपछि हाम्रो सिडिओ कार्यालय अथवा यहाँ गाउँपालिका मार्फत नै हामी सूचना पनि दिन्छौँ। एउटा अहिले चाहिँ हामीले 27 को लेभलभन्दा माथि इन्क्रिज भएपछि पहिलो हामीले चाहिँ अलार्मको घण्टी बजाउँछौ। यदि त्यो इन्क्रिज लेभल चाहिँ फास्ट भयो भने चाहिँ त्यो एक एक घण्टामा बच्छ। 28 को लेभल पुगिसकेपछि चाहिँ एकचोटि बच्छ, फेरि एक मिनट बन्द हुन्छ, एकचोटि बच्छ, त्यो बन्द हुन्छ। गेट खोल्ने पर्ने अवस्था आइसकेपछि चाहिँ हामीले कन्टिन्युसली तपाईँको बजाएपछि मात्रै हामी गेट खोल्ने चाहिँ चरणमा पुग्छौँ।
8: इन्द्र सरोवर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि सम्भावित विपदको अवस्था र स्थानीय स्तरमा अपनाउनु पर्ने तयारी बारे छलफल गरिएको छ। गाउँपालिकाले जोखिमयुक्त बस्ती तथा सड़कको अवस्था निगरानीमा राख्दै आवश्यक परेमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
9: साइरनको लागि मैले केन्द्रीय कार्यालयमा मैले दिएको छु। अहिले उहाँहरूले हातले चलाउने मेनुअल खालको साइरन गाउँपालिका र सिसिटिभी उसमा राखिदिनु भएको छ पुलिस चौकीमा।
8: यता वर्षाका कारण सड़क तथा पूर्वाधारमा क्षति पुग्न सक्ने भएकाले पूर्वाधार कार्यालयले पनि जोखिमयुक्त सड़कको अवस्था निगरानीमा राखेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदका घटनालाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित कार्यालयलाई आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विश्वराम अधिकारी।
0: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेतामा चयन हुनुभएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको एमाले सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको बैठकपछि सचिव पद्मा अरियालले जानकारी दिनुभयो। यही असोज 5 गतेदेखि जारी केन्द्रीय कमिटिको बैठक आज सकिएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसैबीच विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाई भइरहेको नेपाली कांग्रेसले जनाएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले सरकारबाट विभिन्न 13 देशका लागि सिफारिश भएका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनवाईको प्रक्रिया शुरू गर्दै 10 दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उहाँहरूले पेश गर्ने कार्ययोजना तथा प्राप्त उजुरीलाई मुख्य आधार बनाई सुनवाई प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। उहाँले उजुरी बाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढ़ाउँदै सुनवाई प्रक्रिया सकेसम्म दशैं अघि टुंग्याउने तयारी गरिएको जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानून तर्जुमा गर्न लागेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 उप सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा मन्त्री गौतमले संविधान बमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्त हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयक मार्फत कानून तर्जुमा गर्न लागि जानकारी दिनुभयो। काठमाडौँ विश्वविद्यालय केयूका संस्थापक उपकुलपति तथा शिक्षाविद प्राध्यापक डाक्टर सुरेश राज शर्माको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले स्वर्गीय शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। अन्तिम विदाईका क्रममा नेपाल प्रहरीको एक टुकड़ीले सलामी अर्पण गरेको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषकको अधिकार र नेतृत्वलाई सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालको आयोजनामा आजदेखि ललितपुरमा शुरू भएको एशिया प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको 3 दिने तेस्रो क्षेत्रीय सम्मेलनमा उहाँले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदैछ। भेटवार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने जनाइएको छ। वार्ता अघि अमेरिका र चीन व्यापार युद्ध विरामलाई दुई महिना थप गरी आगामी जनवरी 10 कायम राख्न सहमत भएका छन्। राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कृत्रिम बौद्धिकता सम्बन्धी घटनाबारे दुवै पक्षबीच सूचना आदान प्रदान गर्ने संयन्त्र निर्माणका विषयमा छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। राष्ट्रसंघ महासभामा सहभागी हुने क्रममा अमेरिका पुग्नुभएका चीनी राष्ट्रपति सीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो। प्रमुख कृत्रिम बौद्धिकता एआई कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ़दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औल्याउनुभयो। अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्यांकनका साझा मापदण्ड आवश्यक रहेको बताउनुभयो। विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा 59% पुगेको छ। विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका थिए। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा 20% बढ़ी हो। जनसंख्यामा आएको परिवर्तन र श्रमिक अभावले उद्योगमा स्वचालनको माग बढ़ाउने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासंघले जनाएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व 29,73,05,00,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। सरकारको आन्तरिक तर्फ करिब 13,62,00,00,000,000 रूपियाँ र बाह्यतर्फ करिब 16,11,00,00,000,000 रूपियाँ ऋण दायित्व रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यो तथ्याङ्क गएको भदौ मसान्तसम्मको हो। देशको कुल ग्रास्त उत्पादन जीडीपीका आधारमा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व जीडीपीको 45% भन्दा बढ़ी हुन आउँछ। सरकारले चालू आर्थिक वर्षका लागि करिब 6,58,00,00,000,000 रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा गएको भदौ मसान्तसम्ममा करिब 61,00,00,000,000 रूपियाँ ऋण प्राप्त भइसकेको छ। यस अवधिमा सार्वजनिक ऋणको सावा र ब्याज भुक्तानीका लागि सरकारले करिब 85,01,00,00,000,000 रूपियाँ भुक्तानी गरेको छ। चालू आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको सावा र ब्याज तिर्न 4,17,88,00,00,000,000 रूपियाँ बजेट विनियोजन गरेको छ। एसियाली विकास बैंक एडीबीले आर्थिक वर्ष 2073-74 अर्थात सन् 2027 नेपालको आर्थिक वृद्धि दर 4.1% सीमित रहने प्रक्षेपण गरेको छ। भदौ 10 भोटेकोशी बाढ़ीपछि एडीबीले 0.4% घटाएर नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो। एडीबीले यसअघि जुलाईमा नेपालको आर्थिक वृद्धि दर 4.5% रहने प्रक्षेपण गरेको थियो। एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा हालैको विनाशकारी बाढ़ी र पश्चिम एसियाको द्वन्द्वले थप चाप सिर्जना गरेकोले मुद्रास्फीति बढ़ने जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
13: जारी 20 एसियाली खेलकुद एसिया अन्तर्गत नेपाल महिला कबड्डीको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमो बीको उपविजेता बन्दै नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ। बिहिबार भएको सोमो चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 पराजित गर्यो। नेपालले सोमो चरणमा 3 दुई जित र 2 सहित उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले यसअघि 19 एसियाली खेलकुदमा पनि महिला कबड्डीमा काँस्य पदक जितेको थियो। यस पटक पनि सेमिफाइनल प्रवेशसँगै नेपालले कबड्डीमा लगातार दोस्रो एसियाडमा पदक पक्का गरेको छ। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। पदक समीकरणबाट बाहिरिसकेको नेपालले सोमबीको आफ्नो अन्तिम खेलमा मलेसियालाई 73-52 हराए। नेपालले यसअघि थाइल्याण्ड, पाकिस्तान र इरानसँग पराजय बेहोरेको थियो। त्यसै गरी टेबल टेनिसको सिंगल प्रतिस्पर्धामा नेपालको चुनौती समाप्त भएको छ। प्रतिस्पर्धामा रूबिना महर्जन र संयोग कपाली पहिलो चरणमै रोकिएपछि नेपालको चुनौती सकिएको हो। रूबिना मकाउका टिङयान मार्कसँग 4-1 पराजित भए। संयोग यमनका इब्राहिम गुब्रामसँग 4-1 नै पराजित भए।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भारी वर्षालाई लक्षित गरी प्रमुख राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक। भोटेको सिबाडी प्रभावित ज्येष्ठ नागरिक, गर्भवती महिला र बाल बालिकाको सुरक्षाका लागि सरकारले काम गरिरहेको महिला बाल बालिका मन्त्री सीता बादीको भनाई। नेकपा एमालेद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा चयन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
14: आदरणीय श्रोताहरू, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मध्य प्रदेशको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले सचेत बनौ, विपदबारे चासो राखौ, चनाखो बनौ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संयुक्त राष्ट्र संघको 81 औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दै जलवायु न्यायदेखि युद्धको असरसम्मका विषय उठाउने तयारी।
2: अविरल झरीले मुलुकभरको जनजीवन प्रभावित, उच्च सतर्कता अपनाउन सरकारको अपील। मौसमविद रोजन लामिछाने भन्नुहुन्छ,
3: पानी पर्न सक्ने सम्भावना त अझै नै छ, तर सबै ठाउँमा ठूलो पानी पर्ने त हुँदैन।
1: बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीले कसरी तय गर्छ नेपालसम्मको यात्रा, यसको विश्लेषणात्मक विवरण।
2: र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो वरियता सहित नेकपा एमालेको सम्मानित वरिष्ठ नेता, आन्तरिक समीकरण पुनर्गठन गर्ने रणनीतिक प्रयास।
0: कार्यक्रम शुरू गरौं। संयुक्त राष्ट्र संघको 81 औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दै सम्बन्धित प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै जलवायु संकट, जलवायु न्याय, युद्ध र त्यसको असर नेपाल जस्ता विकासशील मुलुकले भोग्नु परेको विषय उठाउने तयारी गर्नुभएको छ। संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले करिब 15 मिनट सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा नेपालले भोगिरहेको जलवायु संकट, हालैका विपद, जलवायु न्याय तथा विकासशील मुलुकमाथि परेको असमान प्रभावलाई प्रमुखताका साथ उठाउने तयारी गर्नुभएको बताइएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा पनि नेपालमा जलवायु परिवर्तनका कारण सृजित संकट, भोटेकोशी क्षेत्रको विपद तथा त्यसबाट उत्पन्न मानवीय र विकास सम्बन्धी चुनौतीबारे छलफल गर्ने तयारी छ। यसपटक महासभाका क्रममा प्रधानमन्त्री शाहको उच्च स्तरीय कूटनीतिक भेटघाट पनि सीमित रहने भएको छ। भारत र चीनका प्रतिनिधिसँग साइडलाइन भेटवार्ता हुन सक्ने अनुमान गरिए पनि प्रधानमन्त्री कार्यालय त्यस्तो सम्भावना नरहेको जनाएको छ। अन्य कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको प्रतिनिधित्व गरिरहनु भएको छ। प्रधानमन्त्री शाहको महासभा सम्बोधनमा विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र द्वन्दले नेपाल जस्ता विकासशील तथा गरीब मुलुकमा पारिरहेको अप्रत्यक्ष असर पनि उठ्ने बताइएको छ। विशेष गरी पश्चिम एसिया सहित विभिन्न क्षेत्रमा बढ़िरहेको तनाव र युद्धको सन्दर्भमा शान्ति, कूटनीति र बहुपक्षीय सहकार्यको आवश्यकता औल्याउने तयारी छ। प्रधानमन्त्रीको सम्बोधन नेपाली र अंग्रेजी दुवै भाषामा हुन सक्ने बताइएको छ। यद्यपि अन्तर्राष्ट्रिय परिस्थिति र महासभाको माहौल अनुसार सम्बोधनको अन्तिम मस्यौदामा परिवर्तन हुन सक्ने बताइएको छ। प्रधानमन्त्री शाह महासभाका औपचारिक कार्यक्रम सकेर छिट्टै नेपाल फर्किने तयारीमा हुनुहुन्छ भने बाँकी समारोहमा परराष्ट्र मन्त्री खनालले सहभागिता जनाउने कार्यक्रम छ। केही दिन अघिको भोटेकुसीको बाढ़ी र पहिरोले पुर्याएको क्षतिको पीड़ा अझै सेलाउन पाएको छैन, तर आज दिनभर काठमाडौँ उपत्यका लगायत मुलुकभर लगातार पानी परिरहेको छ। हिमाली क्षेत्रमा हिमपात शुरू भएको छ भने जोखिमका कारण पदयात्रीहरू सुरक्षित स्थानमा रोकिएका छन्। बंगालको खाड़ीमा विकसित भई भारतको जमीनमा प्रवेश गरेको न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षाको गतिविधि तीव्र बनेको हो। वर्षाका कारण सड़क मार्ग अवरूद्ध भएका छन्, विद्यालयहरू बन्द गरिएका छन् भने नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट, प्रस्तुत गर्दै चाहिँ सहकर्मी सुनिता पोखरेल।
1: काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भूभागमा गए रातिदेखि नै पानी परिरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाड़ीमा बनेको डिप डिप्रेसन भारतको विशाखापट्टनम नजिकबाट जमीनको सतहमा प्रवेश गरेपछि त्यसको सीधा प्रभाव नेपालमा परेको हो। पछिल्लो 12 घण्टामा पाल्पामा सबैभन्दा बढ़ी 164 मिलिमिटर र कपिल वस्तुको भगवानपुरमा 123 मिलिमिटर वर्षा मापन गरिएको छ। लगातारको झरीले देशका प्रमुख राजमार्गहरूमा पहिरो खस्ने क्रम शुरू भइसकेको छ। पृथ्वी लोकमार्गको धादिङ स्थित कृष्णभीर र ज्यामिरे घाटमा पहिरो जाँदा सड़क एकतर्फी बनेको छ। मध्य पहाड़ी पासाङ ल्यामु र त्रिशुली रसुवागढ़ी खण्डका कतिपय ठाउँमा यातायात पूर्ण रूपमा अवरूद्ध रहेको छ। जोखिमलाई ध्यानमा राख्दै धादिङमा पृथ्वी राजमार्ग र दाङका केही सड़क खण्डहरूमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। देखाइएको छ। सङ्खुवा सफाको भोटे खोला स्थित हुङहुङमा पहिरो गएपछि असोज 12 गतेसम्मका लागि सड़क बन्द गरिएको छ। यस्तै लमजुङ सदरमुकाम बेसी शहरदेखि मनाङको सिमानासम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो। सम्भावित जोखिम मूल्याङ्कन गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा खोटाङ, गुल्मी, मकवानपुर, पोखरा, बुटवल लगायतका स्थानीय तहले आज र भोलि विद्यालयहरू बन्द गराएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यसैबीच बाढ़ीको पूर्व सूचना प्रणालीमा सुधार गर्दै जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान अवधि 3 दिनबाट बढ़ाएर 5 दिन र साना नदीहरूमा
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: अहिले कडालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पछि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
7: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
6: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
8: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दाखेरि चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिममुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ। रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सन नै गर्नुपर्ने जस्तो किसिमको हामीले चेतावनी दिएका छौँ। अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने सिस्टमको चेतावनी दिएका छौं तर चाहिँ एक्सनै लिन पर्ने जस्तो चेतावनी दिएका छैनौं र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरुमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं ती क्षेत्रहरुमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरु छन् जहाँ चाहिँ पहाडी भूभागमा कमजोर भूभागहरु छन् जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरुमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ त्यसै गरी ठूला तला साना खोला तथा चाहिँ नदीहरुमा यो वर्षाले गर्दा चाहिँ बहावहरु बढ्ने सम्भावना बढी देखिन्छ जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरुले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरु छन् ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान हुन
9: तराईको अलि बढी क्षेत्रहरूमा त्यस्तो चाहिँ हुने समस्या हुन्छ
8: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
9: डुबान भइहाल्छ
8: समस्या हुन सक्ने सम्भावना देखिन्छ तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्तन सक्छ ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ
6: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन् भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय निजी संघ संस्था संचार माध्यम अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो तापेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन् आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए चण्डी 50 घरदूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ निवर्तमान सभापति शेरबहादुर देउबा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम पाँचथरमा सूर्य कुमार दाहाल इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
10: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुटी आउँदैसकेको छ त्यसो हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्छ मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
6: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ साझा खबरमा अब खेल खबर विश्व एसियाली खेलकूद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
11: सन्तोषी रावल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
12: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
11: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
18: बाढ़ेपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
19: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नगरबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक पाखनीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
18: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
12: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
18: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल:
20: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभाग भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा, तनहु र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि, र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ। त्यतातिर पनि अलिकति सावधानी अप्नाउनु पर्ने जस्तो देखिन्छ।
18: तपाईँलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
21: सांसदका अभिव्यक्तिहरू
22: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
21: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन्, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
11: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
23: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
24: पशुको दाना पानी: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
18: पशु स्वास्थ्य: भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
24: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
25: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
24: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
11: धन्यवाद।
24: 74 तपाईले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर दुईमा?
21: 74 चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पूराउन सकिरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79 म सांसद छँदै थिएँ र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
24: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ?
21: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
24: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ, के छ?
21: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
24: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
21: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू, जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
24: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
21: छलफल सम्वाद त्यति भएको छैन।
24: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
21: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
24: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिज्यू?
21: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
24: बानेश्वरमा
21: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
24: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा नै होला,
21: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
24: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
21: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा, संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
24: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
21: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
24: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
21: मैले थोरै पाएको छु,
24: संख्यात्मक रूपमा
21: लगभग त्यही 10-12 जना
24: तपाईहरुबाट अहिलेको नयाँ सांसदहरुले के अपेक्षा गरेको जस्तो अथवा तपाईहरुसँग त्यो सिक्ने अनुभवहरु लिने दिने त्यस्तो रुचि कतिको पाउनु भयो अरु सांसदहरु
21: त्यस्तो छैन
24: तपाई एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिदैन
21: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ छलफल हुन्छ अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ अनि अन्य दलको को पनि त्यो हुँदैन अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यस्तो हुँदैन यो एआई का तर्फबाट यो
24: एआई
21: च्याट जीपीटी लाई अध्ययन गर्छन् साथीहरू अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ अहिलेको मैले पाएको त्यो भिन्न
24: एमालेका सांसद पनि कि अरु पार्टीका सांसद
21: मैले अधिकांशको त्यही देख्छु
24: तपाईले त कतिको चलाउनुहुन्छ
21: मैले चलाउँदिन मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो चल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म
24: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ
21: अध्ययन गर्छन् साथीहरू अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ अहिलेको मैले पाएको त्यो भिन्न
24: एमालेका सांसद पनि कि अरू पार्टीका सांसद
21: मैले अधिकांशको त्यही देख्छु
24: तपाईँले त कतिको चलाउनुहुन्छ
21: मैले चलाउँदिन मैले चाहिँ मेरो मनको

0: राधा भन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू सत्ता पक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियता प्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
1: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
0: हाम्रो कुरा
1: गरौं जस्तो
0: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका त लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
2: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वीराज मार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्था पनि तर्पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र बीसौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठो र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्से बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ
10: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।